0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?

0: आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
1: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
2: गाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भोलिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
7: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 18 गते बिहिबार सन् 2026 जुलाई 2 तारिक असार कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राणी
2: राष्ट्र पुरस्कार किसान
3: A complete piping solution.
0: आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको तीन एफएम 104.1 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: राष्ट्रपतिले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले अध्ययन थाल्यो। त्यो दिवस बाल बालिकाको विवरण समावेश भएको राष्ट्रपा महामन्त्री आचार्यको स्पष्टीकरण।
0: मन्तनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। राजमार्गमा पहिरो पन्छाउन 155 उपकरण परिचालन।
1: विपन्न बाल बालिकालाई विद्यालय ल्याउनै सकस, बाल श्रम बाल विवाह अपाङ्गता लगायतका समस्याले 6% बाल बालिका विद्यालय पाइन।
0: कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, दुई देशबीच तनाव कम हुने संकेत। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यताकै सस्तो।
1: र विश्वकप फुटबलमा इङ्ल्याण्ड र बेल्जियमको पुनरागमन जित अग्रता जोगाउन नसक्दा कङ्गो र सेनेगल बाहिरिए, अमेरिका र बोस्निया बीचको खेल चल्दै।
4: राजनीतिक शिक्षा आजको आवश्यकता,
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज टाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रुरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्फर्मेसन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा 8/25 गते बिहिबार।
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज टाङ्गु नारायण चार भक्तपुर,
4: फोन 01-5121-0012-5121-00, 97418-2096,
3: वेबसाइट www.nec.edu.np।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 टिभी सिजन पास र 1 वर्षको नेट टिभी ब्याक। सर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट वर्ल्ड।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिन्छ, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउट र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, इप्सन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन

0: कम्पनी र अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नजिम पार्क काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला 18 वर्ष मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ राष्ट्रपालाई राष्ट्रिय मानव अधिकार आयोगले पत्र काटेको छ। आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बाल बालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ। राष्ट्रपा महाधिवेशनको बन्द सत्रमा असार 9 तत्कालीन महामन्त्री प्रदीप कोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 जना सदस्य रहेको सूची सार्वजनिक गर्नुभएको थियो। उहाँले पार्टीमा कुल 5,23,465 जना सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूहमा कति छन् भन्ने सूची प्रस्तुत गर्नुभएको थियो। त्यो सूची संचार माध्यममा पनि सार्वजनिक गरिएको थियो। बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदन बन्द सत्रले पारित गरेको थियो। राष्ट्रपाले 18 वर्षभन्दा कम उमेरका बाल बालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरेको भन्दै आयोगमा प्राप्त जानकारी र विभिन्न संचार माध्यममा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको मानवाधिकार आयोगले जनाएको छ। राष्ट्रपाले पारित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा 13,001 बाल बालिका राष्ट्रपा सदस्य छन्। महाधिवेशनबाट महामन्त्री निर्वाचित दिपिन कुमार आचार्यले सांगठनिक प्रतिवेदनमा त्रुटिवश बाल बालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिनुभएको छ। मानवाधिकार आयोगले पत्राचार गरेपछि महामन्त्री आचार्यले हिजो विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनु भएको हो। राष्ट्रपा संविधान राजनीतिक दल सम्बन्धी ऐन प्रचलित कानून तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बाल बालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि आचार्यले जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
2: बालेन्द्र शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने वाचा गरेको थियो, तर पछिल्लो दिनमा समाधान विभिन्न निकायमा नियुक्ति गर्न थालेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले थापालाई सेवा आयोगको अध्यक्ष बनाउनु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार बनाउनु भएको छ। नेपाल वायुसेवा निगममा 5 सदस्य नियुक्त गर्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको निर्णय अदालतबाट उठिएसँगै पद बहाल भइसकेका सदस्य हटाइएका छन्। अदालतको आदेशपछि यसअघि नियुक्त भएका निगमका संचालक सदस्यहरू डाक्टर दीपक प्रसाद बाँसकोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकालको नियुक्ति रद्द गरिएको छ। मन्त्रालयले सर्वोच्चको आदेश बमोजिम नै योगदाक्रमका आधारमा उपेन्द्र बहादुर कार्की, डाक्टर दीपक प्रसाद बाँसकोला र महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। आजको अन्नपूर्ण प्रश्न खबर छ।
1: पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले भने पानी पर्ने क्रम केही कम हुँदै गएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो वर्षा भएको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशको तराईको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशको पहाड़ी भेग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
2: यस्तै वर्षा शुरू भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा 155 उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनात राखिएको छ। सड़क विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ पन्छाउन मिल्ने गरी उपकरणको व्यवस्था गरेको छ। शाखा अन्तर्गत समग्रमा 277 उपकरण छन्। वर्षामा पहिरो खसेर अवरूद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ ठाउँमा उपकरण पठाएको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताउनुभयो। पहिरो खसेर अवरूद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ। उहाँले भन्नुभयो, अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायसँग मागेर पनि काम गर्न सकिन्छ। सड़क विभाग अन्तर्गत विभिन्न जिल्लामा विपद व्यवस्थापनलाई ध्यानमा राख्दै अवरूद्ध यातायात सञ्चालन गर्न सड़क डिभिजन र सम्बन्धित योजना प्रमुखको संयुक्तमा टास्क फोर्स बनाएको समेत उहाँले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: किनभने हेरेर चुरौनी भन्ने केटा त हाम्रो सबै गाउँको हो, त्यसलाई एड्स भएको छ, उसको बाबा एड्स भएर मरेका अरे, उसँग लाइनमा बस्छन् हामीलाई पनि सर्न सक्छौँ, कक्षामा स्वास्थ्य सरसफाई पाठ पढाउँदा मिसले एचआइभीको बारेमा पनि बताउनु भएको थियो, सँगै बेच्न बस्दा खाजा खाँदा खेल्दा हातमा लाग्दा सर्दैन भन्नुहुन्थ्यो, त्यो प्रकाशले बिर्सिँदै के हो
3: ल ल प्रकाश कता जानु लागेको विद्यालय सबैको साझा फुलबारी हो, रवि आजदेखि हाम्रो विद्यालयमा तिमीहरू सँगै पढ्दैछौ, उनीसँग बेन्चमा बसेर पढ्दा खेल्दा हात्ती लाउँदा खाजा खाँदा लाइनमा बसेर प्रार्थना गर्दा एचआइभी सर्दैन, हाम्रो विद्यालयमा बोलाउन सक्ने सबै भाइ र एचआइभी सङ्क्रमित भएका रवि भाइ पनि तिमीहरूसँगै मिलेर पढ्न सकिन्छन्, एचआइभी कसरी सर्छ भनेर तिमीहरूलाई सर्मिसको कक्षमा बताउनु हुनेछ, लौ सबै आफ्नो कक्षामा जान सक्छ।
4: अब भविष्यका लागि पनि सोच्ने कि
5: एमएनबी क्यापिटलको एसआइपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति, एमएनबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएनबी ब्याङ्कको शाखामा चाहिँ आजै एसआइपी सुरु गरिन्छ, अटो डेबिट सुविधा पाएको एमएनबी क्यापिटल एसआइपी पैसा पर्ने स्मार्ट तरिका, एसआइपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न बारे अत्यन्त जरुरी सूचना, यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा परिचरण भएका पक्यौता सामानहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिँदै कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पक्यौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निर्मित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुन्छ। समय सन्देह अधिकारी नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
7: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले अध्ययन थाल्यो, सरकारले गर्न थाल्यो धमाधम नियुक्ति, कञ्चनपुर र कपिलवस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने, राजमार्गमा पहिरो पठाउन 155 उपकरण परिचालन लगायतका खबर प्रस्तुत गरौं।
2: अब बाँकी खबर, विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षा क्षेत्र योजना एसईएसई प्रभावकारी देखिए पनि योजना लक्ष्य अनुसार उपलब्धि हासिल गर्न भने सकेको छैन। सरकार र विकास साझेदार निकायको संयुक्त लगानीमा 2079 2088 सालसम्म सञ्चालन हुने गरी एसईएसई कार्यान्वयनमा ल्याइएको योजना हो। कार्यान्वयन अवधिभर यस योजनाले 21 उपलब्धि अपेक्षा गरेको छ। यसको यसै वर्ष मध्य अवधि मूल्याङ्कन पनि भएको छ। अझै पनि विद्यालय शिक्षाको तल्लो तहमा शिक्षक दरबन्दी आवश्यकता भन्दा धेरै छ भने माथिल्लो तहमा अपुग छ। यो असन्तुलन मिलाउन शिक्षा तथा खेलकुद मन्त्रालयले प्राथमिक तहका 6,000 दरबन्दी माथिल्लो तहमा स्तरोन्नति गर्न लागेको छ। यसबीचमा खुद विद्यार्थी भर्ना दरमा पनि कमी आएको छ। एसईएसटी शुरू भएको वर्ष 96.1% रहेको खुद भर्ना दर अहिले घटेर 94.2% झरेको छ। बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बालबालिका विद्यालय बाहिर रहेको बिग्रेको भनाइ छ। शिक्षा मन्त्रालयले पनि यस्ता समस्या अल्पसंख्यक समुदायका छात्रा दलित तथा ग्रामीण क्षेत्रमा बढ़ी व्यक्तिको पहिचान गरेको छ। यसको समाधानका लागि मानव विकास सूचकाङ्कमा पछि परेका समुदायमा आधारभूत शिक्षाको पहुँच सुनिश्चित गर्न आवश्यक विद्यालय सञ्चालन गर्न लागि शिक्षा मन्त्रालयले जनाएको गर्न आएको खबर आजको गोर्खा पत्रले छापेको छ।
7: पतन गर्ने बानीको टिका साना उद्यमलाई प्रोत्साहन र विपन्न वर्गलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेपालमा सहकारी अभियान विस्तार भयो, तर पछिल्ला केही वर्ष यता वित्तीय अनियमितता, कमजोर व्यवस्थापन र प्रभावकारी नियमनको अभावका कारण सहकारी क्षेत्र गम्भीर संकटमा परेको छ। हजारौं बचत सरकारको अरबौं रूपियाँ फिर्काउन बाँकी छ भने सहकारीप्रतिको नागरिकको विश्वास समेत कमजोर बनेको छ। यही अवस्था सुधार गर्न सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत समस्याग्रस्त सहकारीको व्यवस्थापन, बचत फिर्ता, ऋण असुली र कानूनी प्रक्रिया अघि बढ़ाएको छ। थप जानकारी अबको पालोमा।
2: सरकारले साना बचतकर्तालाई प्राथमिकतामा राखेर समस्याग्रस्त सहकारीको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। यसका लागि बजेट व्यवस्थासँगै सहकारीबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन र कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। चरणबद्ध रूपमा सब बचतकर्ताहरूलाई राहत दिने सरकारको तयारी छ। पछिल्लो समय सरकारले सहकारी समस्या समाधानका लागि गरिरहेका ठोस कामबारे राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक
8: वर्तमान सरकार आइसकेपछि त्यो पहिलो संशोधन अध्यादेश आयो, त्यो प्राधिकरणलाई चाहिँ एकदम सक्षम र तपाईँको डेलिभर गर्ने चाहिँ अधिकार बनाउनुपर्छ भनेर अहिलेको मन्त्रीजी लगायत जुन सरकारले चाहिँ त्यसलाई राम्ररी बुझेर अहिले चाहिँ अधिकार चाहिँ दिएको अवस्था छ। अहिले चाहिँ म्याक्सिमम तपाईँको अब काम पनि हामीले यसलाई अगाडि चाहिँ बढाएका छौँ। तत्काल चाहिँ तपाईँको कारवाही गर्छ भन्ने चाहिँ एउटा मान्छेले एउटा त्यो धारणा चाहिँ बनेको छ। म्याक्सिमम आउने भनेको बचत फिर्ताको लागि मुजुरीलाई गुनासो नै हामी तिर्ने गरेका छौँ। एक प्रकारले पनि हामी काम पनि अगाडि बढिरहेका छौँ।
2: बचतकर्ताको ठूलो रकम अझै फिर्ता हुन बाँकी छ भने समस्याग्रस्त सहकारीका सम्पत्ति व्यवस्थापन, ऋण असुली र कानूनी प्रक्रियाले अप्रस्तुत गति लिन सकेको छैन। सरकारी क्षेत्र लाखौं नागरिकको प्रत्यक्ष सरकारसँग जोडिएको हो, त्यसैले बचतकर्ताको रकम सुरक्षित गर्ने, दोषीलाई कानूनी दायरामा ल्याउने र सहकारी प्रतिको जनविश्वास पुनस्थापित गर्ने काम सरकारको लागि अझै चुनौतीपूर्ण भए पनि त्यसतर्फका प्रयासलाई प्रभावकारी रूपमा निरन्तरता दिनुपर्ने आवश्यक छ।
8: कहीँ न कहीँ तपाईँको यस्ता किसिमका केही तपाईँको गलत प्रवृत्तिका मान्छेहरू पस्यो गए जसले सरकारी बोलिएन कसैले बुझेनन् होइन, त्यस आधारमा गएर सरकारको नियम कानुन मापदण्ड निर्देशिका यिनीहरूलाई चाहिँ लागू नगर्ने होइन, स्वनियमनको नाममा चाहिँ विभिन्न किसिमको चाहिँ अब त्यहाँ अचलनका कुराहरू पनि गरे।
2: सहकारी क्षेत्रको सुधार केवल बचत फिर्तामै छैन, नियमन प्रणालीलाई प्रभावकारी बनाउने, सहकारीको सुशासन सुधार्ने, वित्तीय अनुशासन कायम गर्ने र भविष्यमा यस्ता समस्या दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने उचितै आवश्यक देखिएको छ। त्यसका लागि कानूनी संस्थागत र व्यवस्थापकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामहरू के हुन् फेरि पटक प्राधिकरणका उपनिर्देशक
8: हामीले पनि यहाँलाई सल्लाह सुझाव दिएका छौँ। केही दिनमा उहाँलाई त पास पनि हुने अवस्थामा छ, केही चरणमा पास पनि भएको छ। अब अलिकति नेक्स्टलाई सङ्कुटित पार्ने तिन वर्षभित्र उसले आफ्नो कारोबार गरिसक्नु सक्ने भन्ने स्थिति छ। द्वितीयमा सबभन्दा ठुलो कारोबार गर्ने एउटा सरकारी ब्याङ्क एउटा खाता अहिले खोल्नुपर्छ कि त्यति है, राष्ट्रिय सरकारी नियमन प्राधिकरण अहिले हुनुपर्छ कि छिट्टै हाम्रो आफ्नो स्पष्ट पद्धति हुनुपर्छ। रणनीति यही भए हुन्छ, रोडमा क्लियर भइयो भने त्यही मान्छेलाई चाहिँ यसको
7: राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश फणसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजी प्रसारण हुने कार्यक्रम बदल्दो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, नेपाल आइएनजीडब्ल्यूले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौँ उपत्यकाका धेरै पेट्रोल पम्पहरू दिनभर बन्द हुँदा उपभोक्ता शास्तिमा परे। इन्धन भर्न पुगेका गाड़ी चालकहरू एउटाबाट अर्को पम्प धाउन बाध्य भए भने कतिपय ठाउँमा लामो लाइन समेत लागेको थियो। बेलुकीदेखि भने धेरै पेट्रोल पम्पहरू सञ्चालनमा आएपछि इन्धन आपूर्ति क्रमशः सहज बन्दै गएको छ। यस्तै हवाई इन्धनको मूल्य घटेपछि नेपालमा चल्ने आन्तरिक हवाई इन्धनको फुल सरचार इन्धन शुल्क घटाइएको छ। यो सँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। यस्तै इन्धनको मूल्य घटेसँगै यातायात व्यवसाय आफैले भाडा दर घटाउन माग गरेका छन्। खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलम्कीका साथै शाखाहरू सावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5242-5253। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौँ, समयमै परीक्षण गरौँ।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-41-6690, 41-6690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
12: हर घर हर घरमा प्रकट हुनेछ निवार बन्यो साक्षी कथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया परिजनमा तपाईँलाई फेरि स्वागत छ।
13: अब बाँकी खबर, खेतीपाती, मेलापात, दाउरा र घरका दैनिक काम, यसरी नै कल्पना कुमारी सिंहको दैनिकी बितिरहेको थियो। यी कामबाट फुर्सद मिल्दा कहिलेकाहीँ सामाजिक सञ्जाल शिक्षकमा सामान्य भिडियो काट्नुहुन्थ्यो। यस्ता भिडियो उहाँले सम्झनामा रहिरहोस् भन्ने उद्देश्यले बनाउनुभयो। तर यही भिडियोले उहाँलाई अहिले चर्चित बनाएको छ। मेलापात गर्ने क्रममा उहाँले एक दिन कर्तलोको पातमा चाउचाउ खाएको भिडियो बनाउनु भएको थियो। त्यो भिडियो 2,80,00,000 बढी पटक हेरिएको छ। यसपछि उहाँ हुम्ली बुहारीका रूपमा लाखौं दर्शकमाझ परिचित बन्नुभयो। आज उहाँले सामाजिक सञ्जाल मार्फत जिल्लाको संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई विश्व सामु परिचित बनाउनु भएको छ। हुम्लाको चन्खेली गाउँपालिकाका मातृधारा घर भएकी कल्पना पुत्र मिल्दा वडापडाका दृश्य समेट्दै भिडियो खिच्नुहुन्छ। पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्नुहुन्छ। मेलापात, खेतबारी, गाउँघर र गाउँले परिवेशका कन्टेन्ट राखेर टिकटकमा चर्चित गर्नुभएको कल्पनाका 230 भन्दा धेरै भिडियोमा 10,00,000 बढी भ्युज छ। आजको कान्तिपुरमा
7: अब विदेशको खबर, कतारको राजधानी दोहामा अमेरिका र इरानले चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले चित्तशुद्ध रूपमा गरेका छलफलमा उल्लेखित प्रगति भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक सिके आयोजना गर्ने भनिएको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। इरानले युरोपियन सम्बन्धको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अरू सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाइन बनाएको छ। विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुला छ। यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य

0: भएको छ तर मिनटमा कप्तान ह्यारी केनले हेड मार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए। त्यसपछि 86 मिनटमा उनले कुनै अर्को गोल गर्दै टोलीलाई 2-1 जित दिलाएका थिए। इङ्ल्याण्डले अब अन्तिम स्वरमा मेक्सिकोसँग खेल्नेछ। विश्वकपमा केनको कुल गोल संख्या 13 पुगेको छ भने यस संस्करणमा उनले 5 गोल गरिसकेका छन्। आज बिहान भएको अर्को खेलमा बेल्जियमले सेनेगलमाथि 3-2 पुनरागमन जित निकाल्दै अन्तिम स्वरमा स्थान सुरक्षित गरेको छ। खेलको 24 मिनटमा फतेह दायराले र 51 मिनटमा इस्माइल शाहले गोल गरी सेनेगललाई 2-0 अवस्था दिलाएका थिए तर अन्तिम 5 मिनट सम्हालिन सकेन। खेलको 86 मिनटमा रोमेलु लुकाकुले गोल गर्दै अन्तर घटाए पनि 3 मिनटपछि युरी पिकेमान्सले गोल फर्काएका थिए। निर्धारित समय 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्तिम मिनटमा सेनेगलका लामिन क्यामराले विभक्तभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई युरी पिकेमान्सले गोलमा परिणत गर्दै बेल्जियमलाई 3-2 जित दिलाएका छन्। अन्तिम स्वरमा इङ्ल्याण्डले मेक्सिको र बेल्जियमले अमेरिका र बोस्निया एन्ड हर्जगोभिना बीचको भित्तासँग प्रतिस्पर्धा गर्नेछ। अहिले अमेरिका र बोस्निया र हर्जगोभिना बीचको खेल चलिरहेको छ।
1: सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट पनि 5,35,25,82 लाख रुपियाँ देखिएको छ। मालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको असार 16 सम्मको तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक वर्ष सकिन लाग्दा पनि सरकारको पूँजीगत खर्च कमजोर छ। असार 16 सम्म लक्ष्यको 35.32% मात्रै पूँजीगत खर्च भएको छ।
0: प्रोत्साहन वा आपराधिक षड्यन्त्र बाहेक अन्य पत्रमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानून व्यवस्था प्रस्ताव गरेको छ।
1: देशभरका 163 स्टार्टअप उद्योग परियोजना 14 करोड कर्जाका लागि सिफारिसमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्योग कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि स्थित पश्चिमको दार्जिलासम्मका 966 परियोजनालाई 14 करोड कर्जाका लागि सिफारिस गरेको खबर कारोबारले लेखेको छ।
0: शेयर कारोबार मापक निश्चय परिषदक हिजो 44.59 अङ्कले बढेको छ। जिल्ला 7 दिन लगातार घटेको निश्चय 1-1 उच्च अङ्कले वृद्धि भएको हो।
1: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेशनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र माग भन्दा बढी विद्युत उत्पादन भएकाले प्रणाली ग्रिडको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको खबर कान्तिपुरले लेखेको छ।
0: गृह मन्त्रालयमा दोस्रोपटक कार्यभार सम्हाल्दा गएको जेठ 26 गृहमन्त्री सुदन गुरुङले गरेका 4 निर्णयमध्ये एक थियो दरबार हत्याकाण्डको अनुसन्धान गर्ने। निर्णयको 3 साता बितिसकेका पनि त्यसको प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 पालिकासँग स्पष्टीकरण मागेको छ।
0: भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रबन्धन र रोजगारी सृजनामा सहयोग पुर्याउन एसियन विकास बैंक एडीबीले नेपाललाई 7,50,00,000 रूपियाँ 5 करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको खबर आजको गोर्खापत्र।
1: नेपालको पहिलो सड़क सुरु मार्गका रूपमा निर्माण गरिएको नागडुङ्गा सुरु मार्ग आउँदो साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। काया कैलनमा अब पालो उठानको
0: वर्षाको भेल आयो गयो।
1: उठानसँगै हामी काया कैलन पर्वमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपल्ट।
0: राष्ट्रपतिले 18 वर्ष भूमिकालाई सदस्य बनाएकामा मानव अधिकार आयोगले अध्ययन थाल्यो। त्रुटिवश बाल बालिकाको विवरण समावेश भएको राष्ट्रपति महामन्त्री आचार्यको स्पष्टीकरण।
1: कञ्चनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। राजमार्गमा पहिलो पन्थाउमा 155 उपकरण परिचालन।
0: विपन्न बाल बालिकालाई विद्यालय ल्याउने सकस, बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 100% बाल बालिका विद्यालय पाइन्छ।
1: कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, दुई देश बीच तनाव कम हुने संकेत। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यता
0: र विश्वकप फुटबलमा इङ्ल्याण्ड र बेल्जियमको पुनरागमन जित अग्रता जोगाउन नसक्दा कङ्गो र सेनेगल बाहिरिए। अमेरिका र बोस्निया बीच खेल चल्दै
1: आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। कम्युनिस्ट नेताहरूले अब मिल्नुपर्छ भनेर भाषण गर्न थालेको विषयसँग त्यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र प्रचण्ड जस्ता देखिने मान्छे छन्, ओली जस्ता देखिने मान्छे भन्दैछन्। तपाईँलाई त देखि स्वर्ग नर्क

ಕ್ರಿಸ್ತ ಸಂಘ ಹಣದಲ್ಲಿ ಮಾತು ಮಾಲೆಕೋಯಾಸ್ತಿ ಭೂತರ

0: बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारेका कर्णाली राजमार्गका 16 ठेक्का एकै साथ तोड्ने तयारी 15 दिने सूचना जारी।
1: सेवा प्रभावलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने विरेन्द्रनगरका वडा कार्यालयहरूको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी बनाइने।
0: कर्णाली प्रदेशमा यस वर्षको मनसूनमा 29,132 घर परिवारको हिस्सा प्रभावित हुने आकलन, आज पनि धेरै ठाउँमा पानी पर्ने।
1: र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियम अन्तिम 16 प्रवेश, कंगो र सेनेगल बाहिरिए। हिमाल पहाड तराई जोड्छौ सबैलाई, बिहान 6:30 भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका कर्णाली राजमार्गका 16 रुङ्ग ठेक्का सड़क डिभिजन कार्यालयकै साथ तोड्ने भएको छ। जुम्ला स्थित कार्यालय, कालीकोट, जुम्ला र मुगुमा सञ्चालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम नगरेको भन्दै ठेक्का अन्त्यका लागि 15 दिने सूचना प्रकाशित गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले आर्थिक वर्ष 74-75 देखि 82-83 मा सम्झौता भएका तर काम नगरेका कालीकोटका 12, जुम्लाका 3 र मुगुका 1 रहेको बताउनुभयो। ठेक्का लिने तर काम नगरेर आयोजना अल्पत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढ़ाएको उहाँको भनाई छ। पटक पटक लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट कुनै चासो नदेखाकाले ठेक्का अन्त्य गरेको कार्यालयले जनाएको छ।
1: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तारेभिरमा सड़क अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पजभैयाले दैलेखको गुराँस गाउँपालिका 1 स्थित कर्णाली राजमार्ग अवरूद्ध भएको बताउनुभयो। सुर्खेतदेखि दैलेख हिँडेको मधेस प्रदेश 01-03-001 नम्बरको एक चक्के ट्रेलरको टायरको पछाडिको धुरा भाँचिए र सड़कमा फँसेको छ। प्रहरीले तत्काल खुलाउन सहज नभएकाले वैकल्पिक बाटो प्रगन भनेको छ। सुर्खेतबाट कालीकोट हुँदै जुम्ला जाने सवारी साधन, गुराँसे, रानीमत्ता, कोडावास हुँदै तल डुङ्गेश्वरको बाटो प्रयोग गर्न सकिने प्रहरीले बताएको छ।
0: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरूले सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्। वडा कार्यालयहरूले आफ्नो वार्षिक समीक्षा तथा सार्वजनिक सुनवाई गर्दै सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउने सामूहिक प्रतिबद्धता जनाएका हुन्। वडा नम्बर 13 गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने प्रतिबद्धता गरिएको छ। यस्तै सिंचाईको समस्या हटाउँदै सबै ठाउँमा सिंचाई सुविधा पुर्याउनका लागि पहल गर्ने तथा अन्य विकासका कामलाई प्रभावकारी रूपमा बनाउने पनि प्रतिबद्धता गराइएको छ। नागरिकको तर्फबाट यमलाल लामिछानेले सिंचाईको अभावले खेतीबाट राम्रो आमदानी लिन नसकेको भन्दै वडा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। जवाफमा वडा अध्यक्ष दिपेन्द्र राज कोइरालाले सिंचाई सुविधा नहुँदा आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता रहेको भन्दै सिंचाईको सुविधा उपलब्ध गराउने गरी पहल भइरहेको बताउनु भएको छ। उहाँले विकास साझेदार र गैर सरकारी संस्थाहरूसँग समन्वय गरेर यो समस्या समाधान गरिने प्रतिबद्धता पनि जनाउनु भएको छ। यस्तै वडा नम्बर 8 कार्यालयमा भएको सार्वजनिक सुनवाईमा बाल मैत्री तथा वातावरण मैत्री वडाको रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता गरिएको छ। यस्तै वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्ने, मुख्य चोकमा रहेका विद्युत पोलहरूको व्यवस्थापन सही ढंगले गर्ने लगायतका प्रतिबद्धता पनि गरिएको छ। वडा सचिव मनोज पौडेलले वडाको सेवालाई सहज र पारदर्शी बनाउनका लागि प्रविधि मैत्री सेवा प्रदान गरिने बताउनु भएको छ। वडा अध्यक्ष टीकाराम शर्माले पनि वडाको समग्र विकास र स्थिति बसाल्ने गरी योजना बनाइएको भन्दै आगामी दिनमा अझै प्रभावकारी विकास गरिने बताउनुभयो। सार्वजनिक सुनवाई कार्यक्रममा सोसियल रिसर्च एण्ड मीडिया सेन्टरको सहजीकरणमा सम्पन्न भएको हो।
1: पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा कञ्चनपुरमा 121 मिलिमिटर र कपिलवस्तुमा 102 मिलिमिटर वर्षा मापन भएको हो। अहिले भने वर्षा केही कम हुँदै गएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यदेखि ठूलो ठाउँमा पानी परिरहेको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँ, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने र मेघगर्जन सहितको पानी पर्ने सम्भावना रहेको छ। मधेस कोशी प्रदेशको तराईका 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशको पहाड़ी भूभाग, सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
0: देशैभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। कर्णाली प्रदेशमा यस वर्षको मनसुनमा 29,132 घर परिवार प्रभावित हुने आकलन गरिएको छ। सरकारले विपद पूर्व तयारी तथा प्रतिकारका लागि 2 महत्वपूर्ण कार्य योजना पारित गरिसकेको छ। यसअघि मुख्यमन्त्री प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद पूर्व तयारी तथा प्रतिकार योजना 2082 र मनसुन पूर्व तयारी तथा प्रतिकार योजना 2082 पारित गरिसकेको छ। विशेष गरी मनसुनको समयमा हुन सक्ने प्रभाव सम्भावित क्षति न्यूनीकरण तथा प्रभावकारी प्रतिकारका लागि प्रदेश सरकारले तयारी थालेको भनाइ छ। कार्य योजनामा गरिएका प्रक्षेपण अनुसार यस वर्षको मनसुन जन्य विपदका कारण कर्णाली प्रदेशमा 29,132 घर परिवार र 127,308 जना प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको राष्ट्रिय कार्ययोजनाको आधारमा प्रदेशका लागि यो तथ्याङ्क निकालिएको हो। विपद प्रतिकारलाई प्रभावकारी बनाउन प्रदेशमा 9 विषयको क्षेत्र निर्धारण गरिएको छ, जसको नेतृत्व 6 विभिन्न मन्त्रालयले गर्नेछन्। यसैबीच मनसुन सक्रिय भएसँगै अहिले देशैभर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका बाँकी भूभाग सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको महाशाखाले जनाएको छ। आज कर्णाली सहित 5 प्रदेशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छाक सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
7: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
0: साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-678-84-566।
9: रेडियो भेरी FM।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले समयमै काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका 16 ठेक्का एकसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी, सेवा प्रभावलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने वीरेन्द्रनगरका वडा कार्यालयहरूको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी बनाइने, आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। राप्ती सुनारी गाउँपालिकामा भूमि प्रशासन कार्यालय सञ्चालन भएको छ। कार्यालय सञ्चालनसँगै अब राप्ती सुनारी गाउँपालिकाका सेवाधराईले जग्गा दर्ता, नामसारी, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, अभिलेख व्यवस्थापन लगायतका भूमि प्रशासन सम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने भएका छन्। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तत्त पौडेलले यसबाट सेवाधराईको समय, खर्च तथा अनावश्यक झन्झटमा कमी आउने बताउनु भएको छ। अध्यक्ष पौडेलले भूमि प्रशासन कार्यालय सञ्चालनमा स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको पनि दावी गर्नुभएको छ। उहाँले अब स्थानीय तहमै छिटो, सहज र पारदर्शी सेवा उपलब्ध हुने बताउनु भएको छ। कार्यालय सञ्चालनको पहिलो दिन राप्ती सुनारी गाउँपालिका नौका रोशन कुमार ओलीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको हो।
1: कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच सहमति जुट्न नसक्दा प्रदेशसभाको बैठक बस्न सकेको छैन। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको 18 अधिवेशन अस्ति मंगलबार 18 बैठक आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जोशीले स्पष्ट लेखिएका कामी कमजोरीले सरकारले सुधार गर्न र सच्याउन सजिलो बाटो दिए पनि त्यसरी नगरी विकृति ढाकछोप गर्दै आएको र आफूहरूले उठाएका मुद्दाहरूमा गम्भीरता नदेखाएको आरोप लगाउनु भएको छ। व्यक्तिगतका नाममा तोकिएका आएका योजना, प्रतिपक्षले उठाएका प्रश्न र विषयकोमा स्पष्ट जवाब एवं प्रतिबद्धता नआएसम्म, बजेट विगतमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म सभा कार्यसूची अघि बढ़न नसक्ने उहाँले बताउँदै प्रतिपक्ष दलहरूले बैठक बहिष्कार गरेका थिए। बैठक अगाडि बढ़न नसकेपछि सभामुख गुरूङले सभाको बैठक स्थगित गर्नुभएको थियो। प्रमुख प्रतिपक्ष र नेकपा बीच छलफल हिजो हुने भने पनि टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जीसीले बताउनुभयो।
0: कर्णालीको हिमाली जिल्ला हुम्लाको स्याडा गाउँमा पहिलो पटक गाडी पुगेको छ। सिमकोट गाउँपालिका हातमा रहेको स्याडामा गाउँपालिकाले आर्थिक वर्ष 2082-83 1,12,00,000 लागतमा सड़क बनाएपछि गाड़ी पुगेको हो। यसअघि सिमकोटमा 7 ओडामा यातायातका साधन पुगिसकेका छन्। दुर्गम गाउँमा पहिलो पटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुशी भएका छन्। गाउँसम्म गाड़ी पुगेका दिन स्थानीयले फूलमाला, बाजा गाजा र स्वागत कार्यक्रमको आयोजना समेत गरेका थिए। स्याडा सड़क सञ्चालनमा आएपछि खाद्यान्न निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडा अध्यक्ष कमल बुढाले बताउनुभयो।
1: नाका पारीको भारतीय सीमावर्ती बजार रूपैडिया पुगेर दैनिक उपभोग्य लगायतका सामान खरिद गर्ने नेपाली उपभोक्ताको संख्या हाल आएर वात्तै घटेको छ। बिहानदेखि साँझसम्म खरिदका लागि भारतीय बजार रूपैडिया ओहोरदोहोर गर्नेको संख्या घटेपछि अहिले नेपालगंजको जमुना नाका लगायतका त्यहाँका सहायक नाकाहरू सुनसान जस्तै देखिन थालेका छन्। सरकारले भारतबाट 500 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कड़ाईका साथ लागू गरेपछि दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार जानेको संख्या उल्लेखनीय रूपमा घटेको नेपालगंज उद्योग वाणिज्य संघले बताएको छ। संघका अध्यक्ष टंक धामीले 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने पहिलाको नियमको देशव्यापी विरोध भएपछि संशोधन गरी 500 रूपियाँ पुर्याएको स्मरण गराउनुभयो। यही नियमका आधारमा अहिले उपभोग्य सामान खरिदका लागि सीमा पारी जानेको संख्या वात्तै घटेको उहाँको भनाइ छ। जमुना नाकामा भारततिर ओहोरदोहोर गर्ने नेपालीको उपभोक्ताहरू बिहानदेखि साँझसम्म ठूलो भीड़भाड़ हुने गरेको पनि अहिले 80% भन्दा बढ़ी नागरिक घटेको उहाँको भनाइ छ। जमुना नाकामा कर्तव्य पालनमा रहेका सुरक्षाकर्मीका अनुसार हिजो आज भारतीय बजारबाट सामान ल्याउन जाने निकै कम भएकोले नाका सुनसान जस्तै भएको बताएका छन्। नेपाली उपभोक्ता खरिदका लागि भारतीय बजारमा जान छोडेपछि सीमावर्ती रूपैडियाका व्यापारीले नयाँ नियम परिवर्तन गराउन नेपाल सरकारलाई दबाव दिन भारतको केन्द्रीय सरकारलाई गुहारेका छन्। रूपैडिया व्यापार मण्डलका तर्फबाट केन्द्रीय अर्थ मन्त्रालय र व्यापार मन्त्रालयलाई पत्र लेखेर यो नियम हटाउन ध्यानाकर्षण गराइएको रूपैडिया व्यापार मण्डलका पूर्व अध्यक्ष जुबेद फारूकीले बताउनु भएको छ। उहाँको अनुसार नेपाली उपभोक्ता नआउँदा अहिले सीमापारी रूपैडिया बजारको व्यापार 80% बढ़ी खस्किएको बताइएको छ। यसैबीच सीमापारीबाट 500 रूपियाँ भन्दा बढ़ी सामान भन्सार तिरेर मात्र ल्याउन पाइने प्रावधान भएपछि सीमावर्ती नेपाली बजार भने चहलपहल र व्यापार व्यवसाय बढ़ेको छ। अधिकांश सर्वसाधारणले दैनिक उपभोग्य सामग्री लगायतका सामान खरिद गर्न र भारतीय बजार जान छोडेकाले स्थानीय बजारकै प्रयोग गर्न थालेको, नेपालगंज कोलपुर लगायतका नेपाली बजारमा रौनक बढ़ेको नेपालगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताउनुभयो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
10: के तपाई आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
11: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
10: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि

0: विषादीता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध छ।
1: मोबाइल नम्बर 9861443492 र 9145878917।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
3: आठै स्थानीय तहमा कोटा प्रणाली लागू, अनुरूप रासायनिक मल वितरण शुरू भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगंजका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकामा 969 बोरा यूरिया, 565 बोरा डीएपी र 157 बोरा पोटास, नेपालगंज उपमहानगरपालिकामा 679 बोरा डीएपी, 174 बोरा पोटास र 1314 बोरा यूरिया वितरण गरिएको बताउनु भएको छ। अन्य पालिकाहरूमा पनि यूरिया, डीएपी लगायतका मल वितरण गरिएको छ। नेपालगंज 16 52 वर्षका छविलाल यादवले रासायनिक मल नपाएर शास्ति भोग्नु परेको यो समयमा हाल रोपाईको समय भएका कारण समयमा मल पाउन शास्ति खेप्नु परेको बताउनु भएको छ। जिल्ला सहकारी संघ बाँकेका प्रमुख नवराज उपाध्यायले नेपालगंजका 12 वडामा वितरण गरिएको कुल 81 बोरा रासायनिक मल आएको उल्लेख गर्दै अब यो मल पाउनका लागि किसानहरूको भीड़ लाग्ने गरेको बताउनु भएको छ। सरकारले समयमै मलको व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष धान रोपाईकै समयमा किसानले शास्ति खेप्नु पर्ने गरेको छ।
4: नेपाल टेलिकमले मुगु जिल्लामा रहेको प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्य अवलोकनका लागि परिचित स्थल मुर्मा टपमा 4G सेवाको शुभारम्भ गरेको छ। रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्मा टप रारा तालको अनुपम र दृश्य अवलोकनका लागि अत्यन्तै लोकप्रिय गन्तव्य हो। रारा तालबाट केही घण्टाको पैदल यात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल विभिन्न हिमश्रृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। मुर्मा टपमा 4G सेवा विस्तार भएपछि पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज प्रयोग गर्न सक्ने भएका छन्। यस सेवाले मुर्माटोप क्षेत्रसँगै ट्रेकिङ रूटकामा पनि भरपर्दो संचार सुविधा उपलब्ध गराउनेछ।
3: भेरी खबरमा अब लागौं एउटा विदेशको खबरतर्फ। कतारको राजधानी दोहामा अमेरिका र इरान बीच चलिरहेको अप्रत्यक्ष वार्ता सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले बताएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधि मण्डलहरूले छुट्टा छुट्टै रूपमा गरेको छलफलमा उल्लेखनीय प्रगति भएको अल जजिराले बताएको छ। दुवै पक्षले आउँदा चरणमा छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएसँगै अब अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। इरानले युरेनियम संवर्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अन्य सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटन लाइन बनाएको छ। विश्लेषकका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुल्ला नै रहेको छ। यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य झण्डै 2% घट्दै 4 महिना यतामै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झण्डै 71.5 देखि 72 अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको जनाइएको छ।
4: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। दैलेखमा सम्पन्न प्रदेश स्तरीय पञ्चकोशी कप पुरूष भलिबल प्रतियोगिताको उपाधि सल्यानले जितेको छ। फाइनलमा सुर्खेतलाई 3-0 सोझो सेटमा हराउँदै सल्यान पहिलो पूर्ण सफल भएको हो। उपाधि विजेता सल्यानले विजेता 3 लाख तथा उपविजेता बनेको सुर्खेतले 1.5 लाख रूपियाँ पुरस्कार पाएका छन्। यसै गरी रूकुम पश्चिम तेस्रो हुँदै 50,000 रूपियाँ हात पारेको छ। कर्णाली प्रदेश भलिबल संघको आयोजना र प्रदेश खेलकुद विकास परिषदको सहयोगमा प्रतियोगिता गरिएको हो।
3: सुर्खेतको विरेन्द्रनगरमा जारी प्रदेश स्तरीय कर्णाली कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुर्खेत र सल्यान भिड्ने भएका छन्। हिजो भएका सेमी फाइनलमा सुर्खेतले कालीकोटलाई र सल्यानले रूकुम पश्चिमलाई हराउँदै आज उपाधि भिडन्त पक्का गरेका हुन्। फाइनल यात्रा तय गर्ने क्रममा सुर्खेतले कालीकोटमाथि 113 रनको शानदार जित निकाल्यो भने सल्यानले रूकुम पश्चिमलाई 69 रनले सहज जित आत्मसात गरेको हो। विरेन्द्रनगर मैदानमा टस जितेर पहिला ब्याटिङ गर्न रोजेको सुर्खेतले सुधारीको प्रदर्शन गर्ने क्रममा

0: ब्याटिङ र घातक ब्याट बोलिङको गर्दै 20 ओभरमा 3 विकेट सुरक्षित राख्दै 187 रन चुनौतीपूर्ण स्कोर खडा गरेको हो। सुर्खेतको जितमा निश्चल रावत र आवास शाहले अर्धशतकी पारीमा महत्वपूर्ण योगदान दिएका हुन्।
1: र विश्वकप फुटबलमा इङ्ल्याण्ड र बेल्जियमले रोमाञ्चक जित निकाल्दै अन्तिम स्वरमा स्थान बनाएका छन्। इङ्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दा बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई 3-2 हराउँदै प्री क्वार्टर फाइनलको यात्रा तय गरेको हो। कंगोसँगको खेलमा इङ्ल्याण्ड शुरूआतमै पछि परेको थियो। खेलको 7 मिनटमा ब्रायन स्टिर्पो गाले गोल गर्दै कंगोलाई कृता दिलाउनुभयो। पहिलो हाफमा पछि परेको इङ्ल्याण्डका लागि कप्तान ह्यारी केन नायक बन्नुभयो। उहाँले 75 मिनटमा बराबर गोल गर्नुभयो भने 86 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोललाई 2-1 जित दिलाउनुभयो। अब इङ्ल्याण्डले अन्तिम स्वरमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्को मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै नकआउट स्वरमा स्थान बनाएको हो। आज बिहान भएको रोमाञ्चक खेलमा 2 गोलले पछि अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम स्वरमा पुग्न असफल भएको छ। खेलको 24 मिनटमा हबिब डिएराले गोल गर्दै सेनेगललाई अग्रता दिलाउनु भएको थियो भने 54 मिनटमा इस्माइला सारले गोल थप्दै अग्रता 2-0 पुर्याउनु भयो। तर अन्तिम समयमा बेल्जियमले शानदार पुनागमन गर्यो। 85 मिनटमा रुमेलो लुकाल कुले गोल फर्काएपछि 86 मिनटमा एउरी लेटम्यानले बराबरी गोल गर्दै खेल 2-2 बराबरीमा पुर्याउनु भयो। निर्धारित समयपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा सेनेगलका लेमिन केमेराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि बेल्जियमले पेनाल्टी पाएको थियो। टेल म्यानले यो अवसरलाई गोलमा परिणत गर्दै बेल्जियमलाई 3-2 अविस्मरणीय जित दिलाउनु भएको छ। यससँगै बेल्जियम अन्तिम स्वरमा प्रवेश गर्दा सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ। विश्वकपमा अहिले अमेरिका र बोस्निया एण्ड हर्जगोभिना बीच खेल भइरहेको छ।
0: खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारेका कर्णाली राजमार्गका 16 ठेक्का एकसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी।
0: सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने वीरेन्द्रनगरका वडा कार्यालयहरूको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी बनाइने।
1: कर्णाली प्रदेशमा यस वर्षको मनसुनमा 29,132 घर परिवार प्रभावित हुने आकलन, आज पनि धेरै ठाउँमा पानी पर्ने।
0: र विश्वकप फुटबलमा इङ्ल्याण्ड र बेल्जियम अन्तिम 16 प्रवेश, कंगो र सेनेगल बाहिरिए। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विष्ट विदा हुन्छौ। नमस्ते।
2: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
3: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: पानी वर्षा बेर अस्तिम कहाँ रहे त सोचो त लट्ठी ठिपकम घर डान डान पानी वर्ष टिकी मन छटपटाए लाग।
6: हाँ त धन्न ब्यालम बड्डी ठिकम से सुरक्षित ठाउँमा सरली नारी बड्डी।
5: हाँ हो बदा
7: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिला सावधानी अपनाए। लद्या खोलम पानी बरल बाकल से सावधान रही। एम्बुलेंस, सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यान हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
8: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
9: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुक चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इंद्रबहादुर राजवंशी 24 घंटा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौं उपलब्ध सेवाहरू गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी मालिस गर्ने सिक्ने आधुनिक मेसिनबाट सेवा दिइने दिशा पिसाब रोकिएमा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श रगत दिशा पिसाबको परीक्षण समेत गराइने बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने कहाँ जाने कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ सम्पर्क मोबाइल नम्बर 9580252002 र 9820441461
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाजुन

0: भुँडीमा बज्दा त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुँडीमा बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।
2: सन्जु कहाँ हो के यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
2: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
3: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
6: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजै।

0: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुडिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
4: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
4: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
4: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: सिटीको खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा बीच अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज, नामै काफी छ। Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भुरीगाउँ बजार, बर्दिया।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यस्तो आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: बुढी, ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
8: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि।

0: मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट पाइन अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न? एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट पाइन, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भन्या हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
0: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन?
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
0: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
1: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
0: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
1: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
2: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पायो त्यही जाने पनि होइन। भोरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर हिम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 9842-58-950 र 9842-80-79761।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्षमा रहेर तपाईँहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित छु। म ज्योतिषी प्रणीत लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भएर तपाईँहरूको माझमा तपाईँहरूलाई भूत विषय अनि वर्तमान सम्बन्धीका विभिन्न जानकारीहरू दिँदै उपस्थित हुनेछौ। कार्यक्रमको शुरूवाती चरणमा रहनु भएको छ, फोन गरेर आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयास गरिरहेको छु। हामी तपाईँलाई प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास पनि गर्छौ। 98453 97658 र 98142-73601 सीधा सम्पर्कमा आउने प्रयास तपाईँ गर्दै गर्नुहोला। म कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट समिति 2083 साल असार 18 गते आज बिहिबार तदनुसार ईस्वी सन् 2026 जुलाई 2 तारिक नेपाल सम्मत 1146 रहेको छ। तसलागा रौद्रनाम सम्वत्सर रहेको छ। श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु हो। आज पवित्र दिन परम पवित्र पावन दिन रहेको छ। आज द्वितीय तिथि 7:17 बिहान 8:08 तदउपरान्त भने विशेष गरी तृतीय तिथि रहनेछ भने उत्तर साढा नक्षत्र 9:05 बिहान 8:52 रहन्छ। तदउपरान्त भने श्रवण नक्षत्र रहनेछ। त्यस्तै गरेर आजको दिनमा विशेष गरी वैतृति युग 28:41 बबकरण 38:49 आज आनन्द युगमा ध्वंस युग रहेको छ। आजको दिनमानको समय रहेको छ विशेष गरी 34:31 बिहान सूर्योदय 5:13 जाँदा भयो। साँझ सूर्यास्त 7:02 जाँदा रहनेछ। अब पालो ग्रह गोचरको सूर्य मिथुन राशिमा छन्, चन्द्रमा मकर राशिमा छन् भने मंगल वृष राशिमा रहेका छन्। बुध ग्रह यतिखेर मिथुन राशिमा छन् भने बृहस्पति कर्कटमा, शुक्र पनि कर्कटमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनहरू के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिन सफल बन्दैछ। कर्म राम्रो छ, नयाँ ठाउँको भ्रमण र आमदामीका स्रोतमा पनि वृद्धि हुनेछ। मन प्रसन्न रहनेछ, तपाईँको काममा सहजै उन्नति र प्रगति रहनेछ। व्यापार बिजनेसमा पनि लाभ मिल्न सक्छ। विद्यार्थीको लागि भने अलिकति पठन पाठनमा कमजोरी पनि देख्न सकिन्छ। ग्रहबाट हेर्दा अलिकति ग्रहमा अष्टम स्थानको ग्रहले चटपटको भय, औषधि मूल्यवर्धन खर्च जस्ता कामले सताउने योग छ। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथ साथमा लामो दूरीको यात्राहरूबाट पनि सहज हुनेछ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्ने योगहरू देख्न सकिएको छ। इष्टमित्रहरूले साथ दिने योग छ। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। सिंह राशि हुनेको लागि आजको दिनमा गर्दै आएका काममा सकारात्मक होला। नयाँ ठाउँको भ्रमणको योग, साथीभाइसँग घुमफिरको योग पनि शुभ छ। कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आटेका ताटेका कामहरूबाट पनि सकारात्मक हुने योग देखिन्छ। मान सम्मानमा वृद्धिको साथसाथमा लगानी सुरक्षित रहनेछ भने पञ्चम स्थानको चन्द्रमा छ। विद्यार्थीको लागि पठन पाठनमा धेरै कुरामा शुभ छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक जनहरूबाट पनि धेरै कुरामा सहज हुन्छ। मन परेका व्यक्तिसँग भेटघाटको साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योग राशिमा संकेत छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग रहेको छ। तृतीय पराक्रमिक योग चौथो राहु आमालाई रोगी बनाउने छ। आमाको खर्चमा वृद्धि, आमाको स्वास्थ्यमा समस्या राशिमा संकेत छ। नाचगान साहित्यिक क्षेत्रमा अथवा भनौँ रमाइलो क्षेत्रमा दिन व्यतीत रहन सक्छ, आमदामी कम हुने योग रहेको छ, मनमा थोरै चिन्ता वृद्धि रहन्छ।
1: मकर राशि,
0: उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो योग रहेको छ भने गर्दै आएका हरेक कामको लागि सफलता मिल्ने योग राशिमा संकेत छ।
1: कुम्भ राशि,
0: कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक हुनु आजको लागि शुभ रहेको छ। बाह्रौं चन्द्रमा अलिकति तपाईँको लागि निराशापनको संकेत पनि देख्न सकिन्छ। दिन सामान्यतया राम्रै छ, उन्नति र प्रगतिमा राम्रो हुने योगहरू देख्न सकिन्छ भने मन परेका व्यक्तिहरूसँग पनि भेटघाट राम्रो हुने योग छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
6: क्या तुम आफ्ना गया दिन कि आपाउने दिन के बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
7: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकि लेखा माटो हेद्या वास्तु शास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या।
6: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन।
7: फोन गद्दा कि लेखा फोन नम्बर 98 45 39 76 58 रे 98 14 27 36 01। तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र तपाई सँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा उन्नति र प्रगतिको लागि तपाईँहरूसँग जोडिन्छौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको ज्ञान दिने प्रयास गर्छौ। जहाँ हुनुहुन्छ तपाईँ अनि जस्तो अवस्थामा हामीलाई फोन गरेर आफ्नो गुनासाहरू अथवा भनौँ तपाईँ र हाम्रो कुराकानी हुने माध्यमहरूबाट हामी तपाईँसँग जोडिएका छौँ र हामी प्रत्यक्ष कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेको छु। कार्यक्रम सुन्दै हुनुहुन्छ मलाई जहाँसम्म लाग्छ तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने प्रत्यक्ष रूपमा दुईटा नम्बरमा फोन गर्नुहोला 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु तपाईँको पनि पालो पर्न सक्छ अथवा अरूले पनि जित्न सक्नुहुनेछ, तर फोन यतिखेर भने बिल्कुलै खाली रहेको छ। तपाईँहरू फोन गरेर हामीसँग जोडिन सक्नुहुन्छ। कोही जिज्ञासु आइसक्नु भएको छ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म सोलुखुम्बुदेखि नेत्र किशोर राई।
0: नेत्रजी अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर?
1: गुरु म रेडियो भोटाङ सुन्दैछ।
0: दैनिक रूपमा सुन्ने गर्नु भएको छ कि छैन?
1: प्रायः छ गुरु, म दैनिक नै सुन्छु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: आफ्नै बारेमा गुरु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
1: हुन्छ, 2062 साल।
0: 2062 साल
1: भदौ महिनाको,
0: भदौ महिनाको
1: 25 गते,
0: 25 गते
1: शनिबार,
0: शनिबार
1: बेलुका 10:07 गुरु।
0: 10:07 बेलुका। कुन जिल्लामा जन्मिनु भयो तपाईँ?
1: सोलुखुम्बुमा गुरु।
0: सोलुखुम्बु, सोलुखुम्बु कहाँनिर पर्यो तपाईँको जन्म चाहिँ?
1: नेचर सल्यान
0: गुरु। है, यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 2062 सालको जन्म तपाईँको लागि रहेको छ भने भदौ महिना है, भदौ महिनाको 25 गते 10:07 नेत्र नाम आउँछ, तपाईँको वृश्चिक राशि हुन्छ। यहाँबाट हेर्दाखेरि 12 माङ्गलिक छ अनि गुरु चण्डले पनि परेको छ। पढाइमा अलिकति कमजोरी भयो बीचमा, पढाइ पढ्न मन लागेन हो? अलिकति ग्रहमा दोषहरू परेको छ, ग्रहको दोषलाई शान्तिहरू गर्ने अनि ग्रहको लागि विशेष पूजा पाठहरू गर्ने कामहरू गर्नु धेरै कुरामा राम्रो छ है। अरू के छ? स्वास्थ्यको लागि यतिखेर तपाईँको उमेरले के भन्छ भने तपाईँ यतिखेर 21 वर्षको हुनुहुन्छ, 21 वर्षको उमेरमा 22 वर्षसम्म सिद्धा छ, सामान्य पेटमा र नसामा समस्या हुन्छ है। अरू सबै ठिकै छ, त्यस्तो आतिनु पर्दैन, राम्रै छ है। वैवाहिक जीवनमा त माङ्गलिक परेको छ, माङ्गलिक पर्ने मान्छेको अलिकति वैवाहिक जीवन कतै न कतै केही न केही भएर बिग्रिन सक्ने योग छ, विशेष ध्यान दिनु, अरू कुरामा राम्रै हुन्छ है त। दोष कटाउन मिल्छ, एकचोटि आँखसँग विवाहहरू गर्नुपर्छ है।
1: अनि पारिवारिक अरू बुवा आमासँग सम्बन्ध,
0: पारिवारिकहरूको लागि पनि ठिकै छ, बुवा आमासँग राम्रै छ, राज्य परेको छ, भोलिको दिनमा सरकारी जागिरहरू खानको लागि राम्रो हुन्छ है।
1: गुरु वैदेशिक यात्रा कस्तो हुन्छ?
0: वैदेशिक यात्राको लागि अहिले 22 वर्ष भन्दा पछाडि राम्रो देखिन्छ अहिले भन्दा है।
1: अनि गुरु
0: अहिले अहिले मैले भने त गुरु चन्द्रदेवको शान्ति गर्ने, बिहिबारको व्रत बस्ने है, धेरै कुरामा राम्रो हुन्छ, आतिनु पर्दैन, ठिकै छ ग्रह, एउटा आँखसँग पनि बिहा गर्नुपर्छ है त। हुन्छ, अहिले छुट्टिन्छु। वास्तुको लागि पनि ठिकै छ, नराम्रो छैन है।
1: अनि शुभ अङ्क, शुभ रङ,
0: जिरो अङ्ग राम्रो हुन्छ, रातो रङ पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
1: जय श्री राधे गुरु।
0: हामी प्रत्यक्ष रूपमा यतिखेर कुराकानी गर्ने प्रयासमा छौ, तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिँदै अगाडि बढ्नेछौ र तपाईँहरूसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं र हामी 98453997658 र 98142376 तपाईँलाई हामी प्रत्यक्ष रूपमा जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर प्रभु? तपाईँ
1: योगराज नेपाल भोजपुर ट्याम्कीमय गोबनेबाट।
0: भोजराज नेपाल बोल्दै हुनुहुन्छ ट्याम्कीमयमा। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ?
1: अहिले त रेडियो बन्द छ, भोजराज होइन योगराज।
0: ए योगराज, अनि बन्द हुँदाखेरि सनातन रेडियो नेटवर्कबाट सुन्न भएको छ कि छैन?
1: सुनेको छैन, यहाँ भोजपुर बन्द भएपछि सुनेको छैन।
0: जस कार्यक्रम आउँछ भन्न थाहा पाएर फोन प्रयास गर्नु लाग्यो होइन? कसको बारेमा हेर मैले?
1: म आफ्नै बारेमा हेरौँ कि भन्दैछु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त, के रहेछ हेरौँ।
1: 2032 साल कार्तिक महिनाको 21 गते बिहान 6:58 होला कि 7 बजे भन्दा निलो नि।
0: 6:58 भनेको 7 बजे भन्न मिलो?
1: मिल्छ होला भन्छु।
0: तपाईँलाई कसैले 7 लाख के अरे हजुरले कसैलाई चाहिँ 6,58,000 तिर्नु पर्ने छ भने तपाईँ उसलाई 7 लाख दिनुहुन्छ?
1: कसलाई भन्नुभयो?
0: तपाईँले कोहीसँगबाट ऋण लिनुभयो 6,58,000 होइन? बुझ्नु भएन?
1: ऋण लिएको छैन त
0: हजुरले, कुरै बुझ्नु भएन। तपाईँले 6:58 7 बजे भन्न मिल्दैन भन्नुभयो नि। तपाईँले कोही मान्छेलाई 6,58,000 धुरो हुन्छ नि, के हुन्छ अब यो मलाई खेतबारीको थाहा छैन। तपाईँको भनौँ न 6,58,000 रुपियाँ ऋण लिनु भएको छ, भोलि दिने बेला भोलिपल्ट 7 लाख रुपियाँ दिनुहुन्छ त?
1: हो,
0: अनि यो झन् मिल्दैन नि। यहाँ त बरु त्यता पैसा हो धेरै भए, कमाइ राम्रो भए दिन मिल्यो त। ज्योतिष शास्त्र हो नि हजुर, कहाँ त्यसरी मिल्छ? कहाँ जन्मिनु भयो तपाईँ?
1: म भोजपुर जिल्ला नै हो, आफ्नै स्थान
0: भोजपुरमा। बिहान कि बेलुका भन्नुभयो? 6:58
1: बिहान।
0: बिहान बार के थियो अरे?
1: शुक्रबार।
0: शुक्रबार। तपाईँको नाम है योगराज, धनुराशि हुन्छ, मूलको दोस्रो पाउले आमा पिर्ने सम्भावना बढी हुन्छ। मूलको शान्ति गर्नुभयो कि भएन?
1: मूलको शान्ति अलिअलि गरे, त्यो पहिला त के हुन्थ्यो र अब त्यो खोलाको पानी हेऱ्यो, यसरी के चढाएको होला त्यो नराम्रा आज त के गरेको।
0: अब तपाईँलाई अहिले राहु चलिरहेको रहेछ, घरमा पितृको दोष रहेछ। को मान्छे अकालमा मृत्यु भएको छ?
1: अकालमा त अब भारी खसेको, पहिला पहिला अब धेरै खस्नु पनि, बुवा पनि अब त्यो अकालमै खस्नु भएको, गाडीबाट झर्नु भएको।
0: अनि घरमा सप्ताह लाउने तयारी छैन?
1: सप्ताह लाउने तयारी छैन।
0: आठौँ माङ्गलिक छ, दुई घरबारको योग छ त, के हो
1: यो? भयो होला भन्नुपर्छ।
0: होला होइन, के हो कि होइन, दुइटै कुरोमा मात्रै हुन्छ। होला भन्ने त सकियो नि, किन चिनाइरहनु पर्छ भन्नु त?
1: पहिला भएको थियो, अर्को भएको।
0: ठिक छ, अबको लागि भने राहुको शान्ति गर्ने, गुरु चन्द्रलीको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गराउने, आइतबार विशेष गरी सूर्य भगवानको पूजा गरेर सकभर नुन नखाइकन व्रत उपासना गर्ने, दैनिक सूर्यलाई जल चढाउँदा राम्रो हुन्छ है।
1: आइतबार भन्नुभयो
0: हजुर?

0: रङ दिशा बारेहरू जुन राम्रो
1: चार अङ्क राम्रो हुन्छ, पहिलो रङ राम्रो, पूर्व दिशा राम्रो हुन्छ। अहिले चुटिन्छ राधे राधे
0: राधे राधे।
1: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा भोजपुर रेडियोबाट पहिले पहिले कार्यक्रम सुन्नुहुन्थ्यो, आजभोलि त रेडियो भोजपुर नै आधिकारिक रूपमा भनौँ अथवा त्यसलाई समाप्त हुने गरिने बन्द भएको छ। यहाँदेखि एक दुई दिनपछि खोल्ने शङ्का अथवा आशा पनि छैन, कुनै चट्याङहरूले हानेर पनि होइन, अथवा भनौँ त्यसलाई सदाका लागि बन्द गर्ने कुरो भएर बन्द भएको छ। त्यसो हुँदा भोजपुरबाट अब अलि धेरैले चाहिँ कार्यक्रम सुन्न पाउनु भएको छैन, धेरैले गुनासो पनि गर्नुभएको छ कतैबाट सुन्न पाए हुन्थ्यो भन्ने छ। तपाईँहरूले जहिले पनि कार्यक्रम सुन्दा अथवा तपाईँ सुन्न रहर लाग्दा पनि तपाईँ हाम्रो पात्रो एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट दैनिक रूपमा सुन्न सक्नुहुनेछ है। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरे। राधे श्याम प्रभु। राधे श्याम।
2: राधे राधे गुरु।
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म अछाम जिल्ला पञ्चदेवल दिनेश नगरपालिका टोलीबाट।
1: अछाम जिल्लाको पञ्चदेवलबाट हो? को बोल्दै हुनुहुन्छ तपाईँ यतिखेर?
2: म मोतिसरा विश्व राव।
1: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले?
2: नयाँ कर्णाली
1: रेडियो, नयाँ कर्णाली है, यो कालीकोटमा छ होइन? दैनिक रूपमा सुन्ने गर्नुहुन्छ?
2: दैनिक रूपमा सुन्ने गर्छु।
1: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: मेरा छोराको बारेमा।
1: छोराको साल महिना गते समय भनिदिनु त।
2: 2077
1: कति भन्नुभयो?
2: 2077
1: को जन्मेको यो बेला?
2: हजुर
1: कसको बारेमा हेर्न खोज्नु भएको?
2: छोराको
1: 2077 साल कुन महिना?
2: मङ्सिर महिना 3 गते बुधबार।
1: मङ्सिर महिनाको 3 गते बुधबार। कति बजे भयो जन्म?
2: 9:35
1: बिहान कि बेलुका हो?
2: बिहानको।
1: बिहानको कुन जिल्लामा भयो जन्म?
2: साथी नगरपालिका बैनपाटामा।
1: मलाई जिल्ला चाहियो नि, साथी जिल्ला त होइन, कुन जिल्ला? बैलपाटा जिल्ला हो,
2: अछाम जिल्लै
1: ए, अछाम जिल्लामा। 9:35 भएको जन्म हो, बिहान हो,
2: बिहानको।
1: के बार परेको थियो?
2: बुधबार।
1: तपाईँको छोराको मूलको तेस्रो पावबाट भानुभक्त नाम जुरेको छ। भानुभक्तले धन पिर्छ भन्छ क्या, मूलको पहिलो पाउले बाबा, दोस्रो पाउले आमा, तेस्रो पाउले धन पिर्छ, चौथो पाउ शुभ मानिन्छ है। धन पिर्ने योग परेको छ, यो मूल नक्षत्रको शान्ति गर्नु भएको छ कि छैन? हे प्रभु, हे भगवान्, उहाँको फोन डिस्कनेक्ट भयो। उहाँको छोराको लागि मूलको शान्ति गराउनु, बिहिबार व्रत भनौँ, सूर्यग्रहण योगहरूको शान्तिहरू गर्नु, पूजा पाठ गर्नु राम्रो हुन्छ। अहिले यति भने धेरै कुराहरू उहाँसँग कुराकानी गर्न पाइएन। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पण लिएर उपस्थित हुने गर्छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहन्छौँ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयास गरिरहन्छौँ र हामी हरेक दिन तपाईँहरूको लागि सेवारत छौँ। तपाईँ फोन गर्न सक्नुहुन्छ है। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि आउन सक्नुहुन्छ। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। यतिखेर आफ्नो र आफन्तहरूको बारेमा विशेष कुराहरू र विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा

0: धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौँ। 98453 97 658 र 98142 73 601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ र भूत भविष्य अनि वर्तमान समितिको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्न तपाईँलाई हामी तत्पर रहनुपर्ने हुन्छ। हामीलाई हरेक दिन तपाईँले कार्यक्रम सुन्दै गर्दा फोन लागिरहेको छैन, तपाईँको मनमा त आउन सक्छ, फोन बिल्कुल खाली छ, ट्विटर नम्बर राम्रोसँग टिप्नुहोला र दिउँसो यिनै नम्बरमा फोन गर्नुहोला 98453 97 658 र 98142 73 601 सिधा सम्पर्कमा भने तपाईँ र मेरो कुराकानी रहनेछ। यतिखेर कार्यक्रममा पालो भएको छ छोटो विश्रामको, विश्रामपछि उपस्थित हुन्छु। हामी सुन्दै रहनुहोला, हामीलाई सुन्दै गर्नुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658 98142 73 601।
3: समीपमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। 9843597658 र 9812673601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ। हामीलाई तपाईँ दैनिक रूपमा सुन्न सक्नुहुन्छ 8 बजेबाट 9 बजेसम्म। हामीलाई यतिखेर 5 तरबाट रेडियो मितेरीबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। धेरैको ध्यान केन्द्रित यतिखेर 5 तरबाट गरिरहनु भएको छ। 5 तरमा कहिले आउने भनेर धेरैले सोध्नु भएको छ। अब तपाईँहरूको फोन धेरै आयो भने हामी 5 तर आउन सक्ने सम्भावना धेरै छ। 5 तर सँगसँगै हामी बर्दिवासमा रहेको रेडियो बर्दिवासबाट पनि धेरैले कार्यक्रम सुन्नुहुन्छ। बर्दिवास पनि नआउने गुरु भन्ने हुनुहुन्छ। बर्दिवासको लागि पनि तयारी गर्दैछौ। अबको पालो बर्दिवास 5 थर लगायतका ठाउँहरूमा हुन सक्छ। तपाईँले फोन गर्नुभयो भने हुन सक्छ है। यसको लागि हामी तपाईँहरूलाई जानकारी दिँदैछौ। केही दिन पछाडि हामी काठमाडौँ पनि आउँदैछौँ। एक दिनको लागि चिना हेर्न 5-7 जनाको फोन आएको छ र उहाँले नाम टिपाउनु भएको छ। तपाईँ पनि काठमाडौँका लागि नाम टिपाएर बस्न सक्नुहुन्छ। तपाईँलाई हामी काठमाडौँ आएपछि खबर गर्नेछौँ। एक दिनमा भेट गर्नको लागि, चिना हेर्न र चिना बनाउनको लागि तपाईँलाई हामी भेटघाट गर्न सक्ने सम्भावना हुन्छ। यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरे। राधे राधे। हजुर राधे राधे। ए प्रभु राधे श्याम।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? हजुर
1: भोजपुरबाट राजन खड्का गुरु।
0: भोजपुरबाट राजनजी बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: म अहिले यता ज्योति एफएमबाट सुन्छु गुरु।
0: भोजपुरमा डोटी एफएम कहाँबाट पर्छ फेरि?
1: होइन म अहिले यता भर्ती भोजपुर हो, हाल चाहिँ यता छु।
0: अहिले ठ्याक्कै कहाँ हुनुहुन्छ, कुन पालिकामा हुनुहुन्छ? ए हजुर, ए भगवान्, अहिले तपाईँ डोटीको कुन ठाउँमा हुनुहुन्छ भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भयो। हामी फेरि पनि तपाईँसँग कुराकानी गर्छौँ र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका हुन्छौ। कोही जिज्ञासु फेरि पनि लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राजेश श्याम हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? सुमन नेपाल भोजपुरबाट बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ गोगनीमा? ए अहिले कार्यक्रम चाहिँ सुन्नु भएको छैन र पनि कार्यक्रम आउँछ भन्ने थाहा भएर फोन गर्नु भएको हो। पहिले कुन रेडियो सुन्नुहुन्थ्यो अरे? भोजपुर एफएम त तपाईँहरूको लागि सधैँभरि बन्द भइहाल्यो है। अब के गर्नु ल, ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ। यतिखेर कसको बारेमा हेर्नुहुन्छ? साल महिना गते समय भन्नु त?
1: 10:10
0: हो। को अरे मान्छे? हजुर यो मान्छे को अरे?
1: यो मेरो दाई।
0: तपाईँको दाजु 58 सालको मङ्सिरको 23 गते शनिबार हो। बिहानको जन्म पूर्व फाल्गुनी नक्षत्रको 4 पावबाट नाम जोड्छ। राशिको नाम टुकनाथ सिंह राशि हुन्छ। लग्न मकर लग्न। हजुर भन्नु न हजुर। ए हजुर, तपाईँको दाजुको नाम टुकनाथ नाम आउँछ, सिंह राशि हुन्छ। अहिलेसम्म राशि के हेर्ने गर्नु भएको छ? सिंह राशि नै छ होइन? यहाँबाट हेर्दाखेरि 2 नाम आउँछ, सिंह राशि हुन्छ, लग्न मकर छ, मकर लग्नको मालिक शनि, शनि ग्रह बसेको छ, पञ्चम स्थानमा राम्रो हो, तर 8 स्थानमा चन्द्रमा ग्रह बसेको छ, चिसोको असाध्यै समस्या हुन्छ। 8 चन्द्रमाले अलिकति दीर्घरोगी, अलिकति बीचमा खड्गहरू ल्याउन सक्छ। हनुमान चालिसा दैनिक पाठ गर्ने, हनुमान कवचहरू धारण गर्ने, पूर्णिमाको व्रत बस्ने र बिहिबार पनि व्रत बस्दा राम्रो हुन्छ। तपाईँको घर परिवारमा एकजना, तपाईँको घर परिवारमा अकालमा कोही मान्छे मृत्यु भएको युग छ, को छ थाहा छ? हो
2: अंकल
0: के भएर भेट्नु भयो हजुर हजुर जे भए पनि अकालमा मृत्यु भएको रहेछ ग्रह शान्तिहरू गराउनु ग्रहका पूजा पाठहरू गराउनु है अहिले उहाँलाई राहु भन्ने ग्रह चलिरहेको छ कामहरू बन्दैन तपाईँको ठ्याक्कै घरको पूर्व र उत्तरपट्टि साइडमा फोहोर चिजहरू टोयलेट बाथरुमहरू देखिन्छ यहाँबाट त्यो पनि राख्न हुँदैन है अरू केही छ वास्तुको लागि त मैले भनिसकेँ रङको लागि तपाईँको रातो सेतो रङ राम्रो पूर्व दक्षिण छ अङ्क राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे सबै कुरामा ठिकै छ आमा बुवासँगको सम्बन्ध पनि राम्रै हुन्छ है राम्रै छ सबै कुरामा ग्रह चाहिँ शान्ति गराउनु है त जागिर खानको लागि त राहु भन्ने ग्रहको शान्ति गर्नुपर्छ खाइहाल्नुहुन्छ राजीव परेको छ राजीव परेको मान्छेले जागिर खाइहाल्नुहुन्छ नि तर ग्रहहरू बिग्रिएका छन् शान्तिहरू गर्ने पूजा पाठहरू गर्ने कामहरू गर्नुपर्छ है त राधे हजुर भोजपुर एफएमै बन्द भएको हो नि हाम्रो कार्यक्रम मात्र काटेको होइन नि त रेडियो नै बन्द भएको हो क्या नयाँ अभियान भन्ने रेडियो छ कहाँ छ यो रेडियो तपाईँ कुन ठाउँमा हुनुहुन्छ अहिले भनेको कुन पालिका पर्यो टेमके मयुमा चाहिँ कुन एफएम बज्छ अरे नयाँ अभियान भन्ने रेडियो बज्छ नयाँ अभियान भनेको कहाँ छ रेडियो मलाई तपाईँले आज दिउँसो फोन गर्नु म तपाईँले भनेको रेडियोमा कार्यक्रम राखेर म तपाईँहरूलाई सुन्ने अवसर दिलाउनेछु तर कुन रेडियो हो यो कहाँ छ मलाई यसो खबर गर्नु आज दिउँसो फोन गर्नु अथवा तपाईँले हामी फेसबुकतिर साथी छ कि छैनौ हुन्छ राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान समितिका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ मान्छेले यो कार्यक्रम सुन्नलाई असाध्यै रुचि छ तर ठाउँ ठाउँमा रेडियोहरूको प्रसारण कमी भएको कारणले गर्दा अब रेडियो छैन के बजाउने भनौँ न है त्यसो भएको हुँदा तपाईँलाई पनि अहिले तपाईँ हाम्रो पात्रोबाट सनातन रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ अथवा तपाईँ अहिले कतै गएर रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यो कार्यक्रम हाम्रो फलानु रेडियोमा पनि बजाउन पाए हुन्थ्यो भन्ने भयो भने दिउँसो फोन गर्नुहोला र हामी तपाईँलाई जानकारी दिनेछौँ र तपाईँसँगका विशेष कुराकानी भूत भविष्य र वर्तमान समितिको विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौँ अहिलेलाई एउटा कुराको कमेन्ट हेरिहाल्छु गुणराज शर्मा लेख्दै हुनुहुन्छ भर्खरै हाम्रो पात्रमा आएको कमेन्ट पढेँ मैले पाँच थर आउँदा झापा दमकतिरको पनि कार्यक्रम ल्याउनु है गुरुजी भन्नुभएको छ पक्कै पनि पाँच थर जाँदाखेरि हामी झापा दमकमा पनि रहन्छौँ यो कुरा पनि पक्का पक्की हो हामी योभन्दा पहिले इलामबाट आउँदाखेरि बस्ने भनेको कार्यक्रम केही कारणले गर्दा हामीले राख्न सकेनौ अब भने हामी पाँच थर कहिले आउँछौ अब पाँच थरको जनताले फोन धेरै गर्नुभयो भने आउने हो आउँदाखेरि दमकमा अनिवार्य रूपमा बस्नेछौ है अर्को कमेन्ट छ छेरिङ शेर्पा नाम गरेको आइडीबाट आएको छ जय श्री राधे गुरु म ओखलढुङ्गाबाट म सधैँ रेडियो खोटाङ सुन्ने गर्छु मैले अलिक नबुझेको कुरा गुरु यो मरेको मान्छेलाई दैनिक दियो बत्ती बाल्दा भूत प्रेतमा परिणत भई आएका दुःख दिन्छ कहिले घर शान्ति मिल्दैन भन्ने यो धामी झाँखेले भन्छ कि यो सही हो कि यो गुरु यसको बारेमा बुझ्न पाए राम्रो हुने थियो भन्नुभएको छ अब यो के हो भने यो शरीर जुन पञ्चभौतिक शरीरबाट निर्मित हाम्रो एउटा शरीर बनेको छ यो आत्मा परमात्मामा मिल भइ मिलन भइसकेपछि यो शरीर ढल्ने हो। यो शरीर र तपाईँ र हाम्रो कुनै सम्बन्ध छैन भनेको तपाईँ र तपाईँको शरीरमा सम्बन्धै छैन वास्तवतक भन्ने हो नि। केवल यो शरीर त एउटा आवरण मात्रै हो, एउटा घर हो। त्यो घरभित्र हुने आत्मा परमात्मामा मिल भइसकेपछि घरको अस्तित्व रहँदैन भनेको यो छाला हड्डी मासु सब सुक्छ जस्तो दिन। दुई मिनटमा तपाईँको शरीर यस्तो चिसो हुन्छ, यो आत्मा बिनाको शरीर अधुरो हुन्छ। त्यसै गरी यो आत्मा हो भर्खिनी, यो शरीर मान्छेको लास होइन, लास त ढुङ्गमुढा शरीर हुने हुन्छ। त्यसो भएको हुँदा आत्मालाई कुन गतिमा प्राप्त गराउने भन्ने कुरालाई, आत्माको बोध, आत्मालाई ज्ञान गराउने काम हामीले गर्नुपर्छ। हामीले यो शरीरलाई लगेर सागरमा लगेर दागबत्ती दिँदै गर्दा त्यो आत्माले देखिरहेको हुन्छ, त्यो आत्माले भनिरहेको हुन्छ मलाई ठिक गरिस् वा आफे ठिक गरिस्। किनकि तपाईँ बसिरहेको घर एक दिन भत्किन्छ है, तर त्यो भत्किएको घरको माटो ढुङ्गा इँटा बालुवा कसरी व्यवस्थापन गर्ने? तपाईँ घर त हुँदैन, घर भत्किसकेको हुन्छ। घरभित्र बस्ने तपाईँ बाहिर आएर कामदारलाई त्यही अनुसारले काम लाए। जस्तै गरी आत्मा र परमात्माको एउटा मिलन बिन्दुलाई नै मृत्यु भनिन्छ। यो मृत्यु भइसकेपछि एउटा यो जड शरीरलाई राम्रोसँग व्यवस्थापन गर्ने र आत्माको लागि चाहिँ दियो बाल्ने, पुराण लाउने, सप्ताह सब आत्माको लागि, शरीरको लागि होइन। शरीर त मरेर गइसक्यो, अग्निमा खरानी बनिसक्यो, माटोमा गाडिदिनु भयो भने माटो बनिसक्यो, जंगलमा यत्तिकै मर्नु भयो भने बाघ भालु स्यालहरूले खाएर उनीहरूले चाहिँ पचाएर विस्तार बनिसक्यो यो शरीर। शरीरको गति त तीनटा भन्दा छँदै छैन प्रभु। जुन हाड मासु छाला रगत यो सबै चिज छ, तीनटा गति हुन्छ, ध्यान दिनुहोला। जंगलमा मर्नुभयो, जंगलमा मरियो भने हामी हो, किन मर्नुभयो भने होइन, हामी मरियो भने अथवा कसैले मरेको आत्मा परमात्मामा गइसकेपछि शरीरलाई कसैले जंगलमा लगेर राखिदियो भने त्यो बाघले भालुले किस्यालले खाएर बिस्ता बन्छौ, हामी आची बन्छौ। यो एउटा शरीर होइन, माटोमा गाड्ने परम्परा छ हाम्रो त, माटोमा दबाउनु भयो भने माटै बनेर माटैमा मिल्छ यो शरीर। हजुर, हड्डी गलेर माटै बनिरहेको हुन्छ, छालाहरू रगतहरू त धेरै दिन पनि लाग्दैन माटोमा गाडेपछि, त्यतिखेरै माटोमा मिलन भइहाल्छ, माटै बनिदिइहाल्छ। अनि जलाशयमा अथवा सागरमा, गंगा सागरमा नदीको तलाउतिर लगेर दागबत्ती दिने परम्परा छ भने उत्तिखेरै के हुन्छ, खरानी होइन्छ, हावामा उडिहाल्छ खरानी, केही छैन मान्छेको जिन्दगी। आत्मालाई हो माया गर्ने, आत्मालाई हो जगाउने, आत्मालाई हो राम्रो स्थानमा व्यवस्थापन गर्न लान सक्ने। हामी खालि क्रिम पाउडर र हाम्रो शरीरको लागि मात्र माया गरिरहेका हुन्छौ, वास्तविक माया त हाम्रो आत्मालाई माया गर्नुपर्छ। आत्मालाई माया गर्नको लागि गीता पढ्नुपर्छ, भागवत पढ्नुपर्छ, अर्थ बुझ्नुपर्छ, र यो अर्थ वास्तविक बुझ्ने मान्छेको गति मुक्ति प्राप्त हुन्छ। राधे राधे है। हामी तपाईँलाई जानकारी दिइरहेका छौँ, यस्तै यस्तै कुरा तपाईँहरूको लागि हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ। यतिखेर हिजोको कमेन्ट लिन मन लाग्यो, एउटा हिजोको कमेन्ट रहेछ लक्ष्मी गिरिजीले, गुरुदेवमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 4 जुबुमा छु, कोटाङ एफएमबाट कार्यक्रम दैनिक रूपमा सुन्छु भन्नुभएको थियो। हिजो उहाँको कमेन्टहरू पढ्यो हामीले हिजो अस्तिको दिनमा, अनि उहाँले हामीलाई सोलुखुम्बुबाट पनि कार्यक्रम सुन्ने गर्नुभएको मलाई जानकारी प्राप्त भएको छ। यतिखेर सकुनजीले पनि अर्को कमेन्ट थपिदिनु भएको छ, शुभम करोति कल्याणम आरोग्यम धन सम्पदाम शत्रुबुद्धि विनाशाय दीप ज्योति नमोस्तुते। दीपको प्रार्थना गर्ने मन्त्र भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। यतिखेर कोही चाहिँ ज्ञासु पनि आउनु भएको छ, म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे प्रभु, जय श्री कृष्ण।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म
0: नाम के भन्नुभयो हजुरको नाम?
1: नरेन्द्र राय हो।
0: नरेन्द्रजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: शङ्खसभा रेडियोमा।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: अहिले छोरीको बारेमा गुरु,
0: छोरीको साल महिना गते समय भन्नु त
1: 2062 साल
0: कुन महिना
1: फागुन, फागुनको सात गते
0: के बार थियो? फागुनको सात गते,
1: फागुन सात गते आइतबार, सात गते आइतबार, तर शनिबार बेलुका आइतबारको बिहान
0: 2000 फेरि भन्नु त तपाईँले भनेको मिलेन नि, 2065 साल कि 62 साल भन्नुभयो?
1: 2062 हो, 6 र 2 62
0: 62 सालको जन्म फागुनको सात गते कति बजे भएको जन्म हो?
1: फागुनको सात गते 6 गति बेलुका शनिबार, आइतबारको 12 बजे रातिको 12 बजेर 2 12 बजेर पनि 2 घन्टा भएको छ, 2 बजेर 3 मिनटमा रहेछ गुरु,
0: 2 बजेर 3 मिनटमा भएको जन्म। कुन जिल्लामा भयो जन्म?
1: शङ्खुवासभा
0: 6 गतेको राति 7 गतेको बिहान भन्नुभएको छ। राशिको नाम रुबाट नाम आउँछ, छोराकी छोरी हो?
1: छोरी हो गुरु,
0: छोरी रुद्रमणि नाम आउँछ, तुला राशि हुन्छ, 62 सालको जन्म छ। लग्न वृश्चिक छ, वृश्चिक लग्नको मालिक मंगल सप्तम स्थानमा मांगलिक बनेको छ, अलिकति विशेष मांगलिक परेको छ, वैवाहिक जीवन बिग्रिन सक्छ। अहिले ग्रहका शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने गर्नुहोला। अबको दिनमा यो 22 वर्ष कट्ने बित्तिकै, अहिले त 21 वर्ष हुनुहुन्छ, 22 वर्ष कट्ने बित्तिकै शनि लाग्छ, धेरै कुरामा समस्याहरू आउँछ, धेरै कुरामा ग्रहहरू बिग्रिन्छन्, राजयोग पर्दा पर्दै पनि मांगलिकले धेरै कुरामा समस्याहरू हुन्छ है।
1: मांगलिक शान्ति गर्नु पर्छ नि
0: हजुर, मांगलिक शान्तिहरू गर्ने, मांगलिक पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: ए हजुर, अनि अहिले जापानिज भाषा पढ्दैछ, त्यो भाषामा सफल हुन्छ कि हुँदैन?
0: यो अब 22 वर्ष भन्दा पहिले भयो भने सम्भावना हुन्छ, त्योभन्दा पछाडि शनि लाग्छ। शनिको शान्तिहरू गर्ने, शनिका पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने हुन सक्छ, अरू तपाईँले कति शान्ति गर्नुहुन्छ भन्ने कुरामा पनि भर पर्छ है।
1: हजुर, अनि त्यो शनिको र के को भन्नुभयो गुरु?
0: शनिको मात्रै शान्ति गर्ने हो, अरू आत्मा पर्दैन। शनिको लागि 23,000 पल्ट जपहरू गर्ने, यो शनि फेरि 49 वर्षसम्म छ, त्यो बेला त शनिका कवचहरू पनि लाउनु पर्छ अर्को सालबाट। अहिलेको लागि ठिक छ, हात दिनु पर्दैन, ग्रह राम्रै छन् है।
1: ए हस् गुरु, अनि यो वैदेशिकमा सफल हुन्छ 22 वर्षदेखि मात्रै भन्नुभयो?
0: 22 वर्षभित्रमा भयो भने सम्भावना धेरै राम्रो छ, त्यस पछाडि शनिले अलिकति ग्रहहरू बिगार्न सक्छ, शनिको शान्तिहरू गर्दै, शनिका पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है भनेको।
1: ए हजुर, अनि कुन कुन व्यवसाय कुन
0: अब अहिले सबैभन्दा पहिले ग्रह शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने, मांगलिक शान्तिहरू गर्ने कामहरू गर्दै गर्नुहोला, राम्रो हुँदै जान्छ। अहिले छुट्टिन्छु, राधे राधे। चार अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो, पूर्व दिशा दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु है राधे श्याम। ठिक छ हजुर, वास्तु ठिक छ है। हुन्छ राधे राधे
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विशेष गरी तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। 98453 97 658 र 98142-73-601 सिधा सम्पर्कमा तपाईँ रहन सक्नुहुन्छ। हामीसँग दैनिक रूपमा 8 बजेबाट 9 बजेसम्म तपाईँ र हाम्रो कुराकानी रहनेछ र तपाईँसँग भएका विभिन्न जानकारी अनि तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कार्यक्रममा हरेक दिन तपाईँ सुन्न सक्नुहुन्छ हामीलाई र हामीसँग भएका विभिन्न जानकारी अनि तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेका छौँ। अहिले कार्यक्रम ज्योतिष दर्पणको लगभग अन्तिम भागमा उपस्थित भइसकेका छौँ। दिनैभरि हामीलाई यिनै दुईटा नम्बरमा 98453 97658 र 98142-73601 सिधा तपाईँ सम्पर्कमा आउन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यो कुराको जानकारी गराउँदै आजको लागि आज्ञा चाहन्छु। भोलि बिहान तपाईँ र मेरो भेट पुनः हरिको तरङ्गमा रहनेछ। आज्ञा दिनुहोस्। राधे राधे।

0: प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
2: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
2: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time.
4: यति बेला बिहानको 9 बजेको छ।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
5: मध्यम पानी परेको छ। अहिले भने पानी पर्ने क्रम केही घटेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा पनि मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षा र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा आधी खोप्ते वर्षाको सम्भावना छ। राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेग तथा पर्सि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगकामा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने ठाउँका खोला नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गर्छ।

0: बढ़ेको छ। राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लङ्घन भएको भन्दै यो निर्देशनलाई प्राविधिक सजगताका रूपमा मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधिको यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानून भङ्ग कार्यवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै कार्यविधिमा उल्लेख भएको छूट र सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छूट दिने व्यवस्था मिलाउन तथा छूट र सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भएको छ। विपन्न असहाय र व्यवानिषे नागरिकका लागि अस्पतालले सुझाउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित पारदर्शी र पहुँचयोग्य बनाउन कार्यविधि जारी गरिएको थियो। कार्यविधि अनुसार सरकारी गैर सरकारी निजी सहकारी वा गैर नाफामूलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भएअनुसार छुट र सहुलियत पाउनुपर्नेमा पाउन नसकेको गुनासो गर्दै आएका छन्। बिरामीको उपचारका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जान्ने बिरामीले अब अनलाइनबाट टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 र हाराहारी बिरामी सुन्दा चार खिच्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीहरूलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेका अनुसार अस्पतालहरूमा रहेका पुराना मेसिनलाई मरमत गरी थप अर्को मेसिन जडान गरेर परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि छ। मोबाइल वा कम्प्युटरबाट टिकट काट्न विवरण लिन भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो। पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा पुगेर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो। प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिनेछ। हाल अस्पतालमा 10 काउन्टरबाट टिकट काट्ने गरिएको छ। क्रमशः नसक्नेहरूका लागि 2 मात्रै काउन्टर राख्ने योजना रहेको छ। मोबाइल एपबाट समेत काम गर्न सक्ने गरी योजना बनाएको डाक्टर बगालेले बताउनुभयो। स्वास्थ्य बीमा कार्ड स्क्यान गरेर बिरामीको बीमाको बाँकी रकम र मान्य अवधि समेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ। हिजोदेखि परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै काम सम्झ हुनेछ। क्रमशः काउन्टर घटाउँदै लैजाने बताइएको छ। रगत परीक्षण लगायतको रिपोर्ट पनि मेसिनबाट लिने व्यवस्था गरिएको छ। परीक्षण गर्दा दिएको रसिदमा रहेको बार कोड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरेको अस्पतालले जनाएको छ। उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 पनि देशका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोस्।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वाशिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नबेलेगा। अब थप खबरहरू। नेपाल राष्ट्र ब्याङ्कले ग्राहक सन्तुष्टि सर्वेक्षण शुरू गर्ने भएको छ। राष्ट्र ब्याङ्कले सार्वजनिक सूचना निकालेर वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ सबै जिल्लामा सबै प्रकारका पालिका सेनेटर र्याण्डम च्याटिङ विधिबाट कोडा छुट गरी 10,405 नमुना सङ्कलन गर्ने जनाएको छ। राष्ट्र ब्याङ्कले सर्वेक्षण मार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवा सम्बन्धी ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गर्नेछ। सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक सर्वेक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धि सम्बन्धी नीति, कार्यक्रम तथा नियमकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने राष्ट्रपतिको विश्वास छ। राष्ट्रपतिले सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क सन्तुलनको कार्यमा सहयोग गर्न सम्बन्धित निकायहरूलाई आह्वान समेत गरेको छ। त्रिभुवन विश्वविद्यालय कृषि सेवा आयोगको अध्यक्ष मा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। यसै गरी सेवा आयोगको सदस्यमा प्राध्यापक डाक्टर रेजिना मासले नियुक्त हुनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोग अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको अध्ययन, मूल्याङ्कन तथा अन्तर्वार्तापछि 3 जनाको नाम कुलपति समक्ष सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षमा नियुक्त गर्नुभएको हो। आर्किटेक्ट तथा शहरी योजना विद्का रूपमा परिचित किशोर थापाले नेपाल सरकारको निजामती सेवामा 4 दशक भन्दा बढ़ी समय विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ। अब विदेशको खबर। बेलारूस सरकारले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा 25 जना बन्दीलाई आममाथि दिएको छ। तीमध्ये 28 जना चरमपन्थी अपराध सम्बन्धी मुद्दामा दोषी ठहर गरिएका व्यक्ति रहेका केएफपीले जनाएको छ। उनीहरूलाई त्यहाँको मानवाधिकार समूहहरूले राजनैतिक बन्दीका रूपमा व्याख्या गर्दै आएका छन्। राष्ट्रपति अलेक्जेन्डर लुकान्सियाले आममाफी सम्बन्धी आदेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। रिहा गरिएका मध्ये 20 जना महिला र 12 जना पुरुष रहेका छन्। यद्यपि रिहा भएका व्यक्तिहरूको नाम अवधि भने सार्वजनिक गरिएको छैन। मानवाधिकार संस्थाका अनुसार बेलारूसका विभिन्न जेलमा अझै 800 भन्दा बढ़ी राजनीतिक बन्दीहरू रहेका छन्। तीमध्ये अधिकांशलाई 2020 राष्ट्रपति लुकासेन्को विवादित पुनर्निर्वाचन विरूद्ध भएका व्यापक प्रदर्शनपछि पक्राउ गरिएको थियो। सन् 1994 सत्तामा रहँदै आएका राष्ट्रपतिले भने बेलारूसमा राजनीतिक बन्दी रहेको आरोपलाई निरन्तर अस्वीकार गर्दै आउनुभयो। अब खेल खबर। फिफा विश्वकप 2026 आयोजक देश अमेरिकाले बोस्नियालाई हराउँदै अन्तिम 16 स्थान बनाएको छ। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जेगोभिनालाई 2-0 पराजित गर्यो। अमेरिकाको तर्फबाट फ्लोरियन बोलुगुनले 44 मिनटमा गोल गर्दै सुरुवाती अवस्था बनाए। त्यसअघि उनले 21 मिनटमा गोलको प्रयास गरे पनि रेफ्रीले अफसाइड संकेत गरेपछि गोल मान्ने भएन। यसै 79 मिनटमा पनि क्रिस्टियन पुलिसिकको प्रहार बल पोस्टमा पस्यो भने अफसाइड हुन पुग्यो। 81 मिनटमा अमेरिकाकै तर्फबाट मलिक टिलम्यानले गोल गर्दै नतिजा 3-0 बनाएका छन्। अब अमेरिकाले बेल्जियमसँग खेल्नेछ। बेल्जियमले गए राति स्नेकलमाथि पुनरागमन जित निकाल्दै अन्तिम 16 प्रवेश गरिसकेको छ। यस्तै इङ्ल्याण्डले कङ्गोलाई 2-1 पराजित गर्दै प्री क्वार्टर फाइनलमा पुगिसकेको छ। पछि शनिबारसम्म नै केही ठाउँमा ठूलो वर्षाको सम्भावना, आकस्मिक बाढी प्रदर्शन भएकाले सावधानी अप्नाउन सरकारी कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम। सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट। बेलारूसमा स्वतन्त्रता दिवसमा 25 जना बन्दीलाई आममाथि, 28 जना राजनैतिक नेताका कैदी र बोस्नियालाई हराउँदै अमेरिका विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश।
4: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
5: खुसीको खबर।
6: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
5: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
7: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
5: चाइना मेडिकल हलका सेवाहरू,
8: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
7: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
6: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
7: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
5: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
6: चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
9: ए रामलौटन भाइ, के गर्दैछौ?
10: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
11: हजुर,
10: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
11: हस् बाबा।
10: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
9: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
10: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
9: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
10: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
9: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
10: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
9: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
12: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
13: नसाले रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया, रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
14: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: फ्लो 2 मेगाहर्ज गर्दनको सधैं बाध्य
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
2: सन्जु कहाँ हो कि यति हतार हतारमा?
3: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश पर्ख न, कता हेरेको के?
5: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पा जाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाए तु।
2: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 35 582।
3: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
6: होइन अञ्जना, पैसा शान्ति गरेर बसेकी छौ त, कताको तयारी हो?
7: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
6: अनि टिभीएस कम्पनीको किन नि?
7: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
6: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
7: अब कता हुनु नि, हाम्रै भुरीगाउँमा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
6: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98 151 72 681 र 98 164 24 650।
0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
8: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क फोन नम्बर 084 40 30 82।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
6: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
7: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका, भुरीगाउँ बर्दिया।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ।

0: डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउँ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

दर्जा चुक्ता वा नियमित कर्म आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला मधुरुक्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2083 चैत्रमा शान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका लागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज

यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्तुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्तुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो फुरिगाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ। खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण, मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने,
0: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने,
4: आयुर्वेदिक उपचार, मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता।
5: साथै एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 9840 27590 र 081 534 328 फेरि सुन्नुहोस् है 9840 27590।
6: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ए राम लौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्सा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222229 र 98605222229।
2: आफ्नो सुन्टी बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजमे।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्तीको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरू।
1: कर्णाली नदीमा विपत्त भएको मिनी बस र यात्रीको खोजीका लागि गोताखो परिचालन, उद्धारमा कठिनाई, एकजनाको ज्यान गयो, यात्रीको संख्या अझै उत्तिन भएन।
0: प्रतिनिधि सभाबाट तीनवटा महत्वपूर्ण विधेयक बहुमतले पारित, मन्त्री परिषदबाट शिक्षा 10 संशोधन नियमावली र राष्ट्रिय सदस्य नीति स्वीकृत।
1: बर्खाको बेला पानीका मुहान दूषित हुने जोखिम उच्च, स्रोतमा समस्या देखिए तत्काल उडानमा जानकारी गराउन विज्ञको सुझाव।
2: पानी दूषित भएको त्यस्तो आए भने समयमै जानकारी अहिले वडामा छ, त्यहाँ चाहिँ जानकारी गराउन नागरिकहरूलाई सचेत गर्नुपर्ने स्थिति हुन्छ।
0: व्हाट्सएपको नयाँ सुविधामा भारत सरकारको आपत्ति, खडी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने चिन्ता,
1: र अहिलेको सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्बन नभएको सरकारका प्रवक्ता पोखरेलको दावी। विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै हो, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
4: ए हुन, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्ट र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0 56 4 94 3 33 4 93 5 55।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा निर्मित गर्न बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका पक्यौता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिँदै कर्जा चुक्ता गर्न अनुरोध गर्दछन्। साथै विक्रमसम्म 2087 वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र पक्यौता सावा ब्याज दिँदै कर्जा चुक्ता वा निर्मित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुहोस् ब्याज छुट सुविधाको लाभ लिन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुन्छ। समय सँगै परिवर्तन। नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। नेपाल दर्पणमा अब खबरको सिलसिला। दैलेखको चामुङ्गा तिन्द्रा सैनी नगरपालिका वडामा 7 साङ्गीताबाट कर्णाली नदीमा दुर्घटना भएको मिनी बस यात्रीको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुकेतबाट 6 जना गोताखोर सहितको थपोली परिचालन गरिएको हो। उद्धारका सामग्री सहित प्रहरी, सशस्त्र प्रहरी बल नेपाल पूर्व दैदेश, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा देशका जनशक्तिले संयुक्त रूपमा खोजी गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02/01/10/55 नम्बरको मिनी बस बिहान
1: यसै सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिम्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषदले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा र खेलकुद मन्त्री सचिन पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समयमा टीबीसी नेपालीमा आबद्ध रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा पनि काम गर्नुभएको थियो। यसै सरकारले सुरक्षा मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ। प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले नेपाल प्रहरीका आसना अतिरिक्त महानिरीक्षकले सरुवा गरेको छ। बैठकले समय श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमहरू 2083 र शिक्षा 10 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यसै सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संशोधनमा पेश गर्न स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले राष्ट्रिय सदाता नीति 2083 स्वीकृत गर्नुको साथै राष्ट्रिय विज्ञापन नीति 2083 पनि स्वीकृत गरेको छ। कोशी प्रदेश सभाको आज दिउँसो 1 बजेका लागि तोकिएको बैठक भोलिका लागि सरेको छ। प्रदेश सभाको नवौं अधिवेशनको 16 बैठक असार 11 असार 16 र आज पनि तोकिएको समयमा बस्न नसकेपछि भोलिका लागि तोकिएको प्रदेश सभाका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। सत्ता पक्षकै सांसदहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाएपछि बैठक बस्न नसकेको हो। यसैबीच मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बजेट संशोधनको माग गर्दै विपक्षी दलले आज पनि अवरोध गरेका कारण सभामुख राम अशोक यादवले अर्को सूचना नआउन्जेलसम्मको लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। प्रमुख प्रतिपक्ष जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेका हुन्। हिजो पनि 10 मिनट बसेपछि बैठक स्थगित भएको थियो। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक गाडीको भाडा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात सुरक्षा विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो। विभागले सूचना निकालेर सार्वजनिक गाडीको भाडा 2% घटेको जानकारी गराएको छ। यसअघि सार्वजनिक गाडीको भाडा दर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रति लिटर 235.83 रुपियाँ रहेकोमा अहिले घटेर औसत 192.83 रुपियाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा झण्डै 18.23% आउँछ। वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% माथिभन्दा बढी घटबड हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ। तर इन्धनको मूल्य 18% बढीले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाडीमा 2% मात्र भाडा घटाएको छ। नयाँ भाडा दर आजदेखि लाग्छ।
6: यसैबीच सरकारले आज साउन 1 गतेदेखि काठमाडौँमा महिलाहरूका लागि निशुल्क र सुरक्षित ब्लू बस सेवा सञ्चालन गर्ने भएको छ। पहिलो चरणमा साझा यातायातका 8 बसलाई ब्लू बसमा परिणत गर्न लागेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज भन्सालले जानकारी दिनुभयो। बसको सञ्चालन खर्च नेपाल सरकारले नीति गर्नेछ। रिङ रोडमा 4, लगनपुर पुरानीकरणको रूपमा 2 र एयरपोर्ट नाथुङ्गा रूपमा 2 बस सञ्चालन हुनेछन्। सरकारको शासकीय सुधार योजना अनुसार साथै प्रदेशमा निशुल्क ब्लू बस चलाउने र पहिलो चरणमा 100 दिनभित्र 25 बस सञ्चालनमा ल्याउने उल्लेख छ। साझाले अहिले चलाइरहेकै बसमा नयाँ रङ लगाएर चलाउने भएको छ।
1: तीर्थाको रात प्रष्ट विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्शनमा वर्षाका बेला पानीका स्रोतमा हुन सक्ने प्रदूषण र सुरक्षाका उपाय बारेको कुराकानी सधैँ खबरको सूचना बाँकी नै छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिन अनुरोध गर्दछ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्शनमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले कर्णाली गतिविधि सत्ताको मिनी बस र यात्रुको खोजीका लागि गोटा स्रोत टोली परिचालन उद्धारमा कठिनाई प्रतिनिधिसभाबाट 3 महत्वपूर्ण विधेयक पारित मन्त्री परिषदबाट शिक्षा 10 संशोधन नियमावली र राष्ट्रिय सदस्य नीति स्वीकृत कोशी र मध्य प्रदेशको प्रदेश सभा बैठकको बजेट विधाका कारण स्थगित पछि शनिबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने जोखिम
2: मनसुनको सुरुवात भएको छ। ठाउँ ठाउँमा पहाडी भेलहरू विभिन्न ठाउँहरूमा चाहिँ पानीको मुहानहरूमा अब अहिले कति छन् मतलब जतिसकेको कतिसम्म फल पसेका परिस्थितिहरू छन्। मनसुन बढी हुँदाखेरि पानी बस्दाको समयमा चाहिँ यस्तो कन्टामिनेटेड हुने झन्डै यो संक्रमण हुने सम्भावनाहरू प्रबल रहेको छ। नेपाल हाम्रो समुदायको सन्दर्भमा त यो अति झन् जति कुरो चाहिँ हो ठुला दिशाको कारणले गर्दाखेरि जताततासँग दिशा पिसा पनि हाम्रा फोहोर मैलाहरू जाने अनि पानीले त्यसलाई बढाएर अनि वुहानसम्म लैजाने र त्यसरी जाँदाखेरि अब अधिकांश स्थितिमा चाहिँ के देखिने भन्दाखेरि त्यसमा हैजा खारापखला सरुवा रोगसँग सम्बन्धित पानीसँग सम्बन्धित रोगहरू चाहिँ अत्याधिक बढेर जाने र विशेष गरी यस्तो बेलामा हैजाको संक्रमणहरू ठाउँ ठाउँमा देखिएको स्थिति हो। त्यसैमा सचेत हुन सकियो भने यी चिजहरूलाई चाहिँ हामीले रोक्न सक्छौँ भन्ने कुरो हो। पहिला खानुपर्ने सबै सम्बन्धित मन्त्रालय नै थियो, अहिले त्यो मन्त्रालय नभइकन स्वास्थ्यतिर त्यसलाई गाँसिएको छ। अब यसमा सरसफाई भनेर जुन कुरो गरिरहेको छ यसमा एकदम अन्तर्निहित कुराहरू छन्। हामी स्वच्छताको कुरो छ, सुविधाजन्य सरसफाईका कुराहरू छन्, स्वास्थ्यमा स्वच्छताका कुराहरूलाई अनि जनस्वच्छताका कुराहरू हामी ल्याइयो, तर त्यो सँगसँगै सरसफाईका कुराहरूलाई पनि हामीले लैजानु पर्ने छ। पहिलो कुरो त राज्यले लिनु पर्यो, त्यो सङ्घीय पनि हो, प्रादेशिक तरिकाबाट पनि त्यसलाई उन्नति दिनु पर्यो र स्थानीय मात्र त्यो एकदम एकदम बढो कुरो छ। त्यसलाई चाहिँ अब विभिन्न सङ्घ संस्थाहरू त्यो अब स्थानीय पालिकाहरूसँग सम्बन्धित सङ्घ संस्था डेभलपमेन्ट निकायहरू सबैसँग कृषि रूपमा टोटल सेन्टेसनको जुन यो संशोधनका चाहिँ अब केही कामहरू भइरहेको परिस्थिति छ, त्यसलाई दिशामुक्त गर्नको लागि सबै डेभलपमेन्ट पार्टनरहरू सरकारका सबै बनाएर एउटा वृहत मास्टर प्लान बनाएर नै त्यसलाई कार्यान्वयन गरेर चाहिँ जसरी सफल भएको थियो यो प्रक्रियालाई पनि एउटा मास्टर प्लान नै बनाउँदाखेरि पनि उपयुक्त हुन्छ जस्तो लाग्छ। यसमा दुईटा खालका उपाय छन्, एउटा माछ वाटर ट्रिटमेन्टको कुरा गरिन्छ, त्यसै ठुलो पानी अब विपद पर्दाखेरि अहिले हामीले जुन मनाउँछौँ मेलाउँछौँ विभिन्न पानीको ठाउँहरूलाई ल्याएर रिजर्भमा राखेर त्यसलाई शुद्धिकरणका कुराहरू गरिन्छ। अर्को भनेको कति महत्त्वपूर्ण जुन छ भर्यासी खानेपानीको कुरो छ, यो भर्यासी खानेपानी शुद्धिकरण गर्दाखेरि चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने कुराहरू एउटा पानीलाई उमाल्ने नै सहुलो कुरो हो, पानी चिजिए पछि कीटाणु मर्छ, त्यसले गर्दाखेरि पानी उमालेर खाने नै सबभन्दा सरल उपाय हो। र अर्को कुरो त क्लोरिन राख्ने हो, त्यसलाई विशेष मात्रा मिलाएर क्लोरिन राखेर घरमा शुद्धिकरण प्रयोग गर्न सकिन्छ। अर्को महत्त्वपूर्ण कुराहरू हिसाब किताब गरे चाहिँ चर्कीमा मात्र जाने खालको पानी बचाउनु एकदमै आवश्यक छ, बालबालिकाहरूलाई त्यति ध्यान दिनु पर्ने छैन, त्यसले गर्दाखेरि बालबालिकाको दिशा पनि एकदम व्यवस्थित गर्ने घरमा भाँडाहरू प्रयोग गर्ने क्रममा पनि बढी ध्यान दिने थियो। खाना खानुभन्दा अगाडि व्यवस्था गर्दाखेरि हात धोएर मात्रै खाना चलाउने कुराहरू, पानीको प्रयोगमा चाहिँ झाडापखाला भइहाल्यो भने के गर्ने भन्ने चिजहरू चाहिँ अझै यो समुदायहरूमा दिनुपर्ने देखिन्छ। पानी दूषित भएको त्यस्तो आयो भने समयमै जानकारी अब वडा वडामा स्वास्थ्य युनिटहरू पनि छ, त्यहाँले जानकारी गराउन नागरिकहरूलाई चाहिँ सचेत गर्नुपर्ने स्थिति हुन्छ।
8: उहाँको खानेपानी तथा सरसफाई विज्ञ मुक्तिको खेल नेपाल दर्पणमा खबर देखिसिना सन् 2026 जुन महिनामा 91,363 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस संख्या गएको वर्षको जुन महिनाको तुलनामा 19.5% धेरै हो। गएको वर्षको जुन महिनामा 76,725 जना विदेशी पर्यटक नेपाल आएका थिए, जसले कोविड-19 महामारी अघि सर्वाधिक पर्यटन गतिविधि भएको वर्ष 2019 जुनमा 74,883 जना पर्यटक नेपाल आएका थिए। यस वर्षको जुन महिनामा 2019 तुलनामा 22.01% पर्यटक बढेका हुन्। मध्य पूर्वमा चलेको युद्धको कारण हवाई टिकटमा समस्या, मूल्य वृद्धि लगायतका समस्याका बीच पनि पर्यटक बनेका छन्। नेपाल आएका पर्यटक मध्ये 41,809 जना भारतीय रहेका छन्। यस्तै छिमेकी देश चीनबाट 8,875 जना पर्यटक आएका छन्। बोर्डका अनुसार युरोपबाट 13,119 जना र अमेरिकी महादेशबाट 6,954 जना पर्यटक नेपाल आएका छन्।
9: बितेको दुई महिनादेखि छ
7: सेवाहरू, बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5242-5253।
9: हर घर भेट भयो, हर घरमा प्रकट भेटी बन्नु साक्षी कथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको सुनवाईको टिभीमा।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल, सिस्कुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराख्ने

0: मार्फत काठमाडौँबाट अमेरिका पठाउन लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सहरले यसै लजिस्टिक संचालक गिरिराज त्रिवेदी र युनिक कार्गोको संचालक रामप्रसाद दाहाललाई पक्राउ गरेको छ।
1: नेपाल रेड क्रस सोसाइटीले कुनै पनि तहको समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दल तथा दलका भारतीय संगठनको पदहरूमा बहाल रहेको भए नेपाल रेड क्रसमा रहेको आफ्नो संलग्नतालाई अलग हुन अनुरोध गरेको छ। रेड क्रसमा संलग्न स्वयंसेवक तथा कर्मचारीले रेड क्रसका सिद्धान्त मूल्य र मान्यता अनुकूल कार्य व्यवहार गरेको सुनिश्चित गर्न नेपाल रेड क्रस सोसाइटीको विधान 2020 दल वा दलका भारतीय संगठनको पदाधिकारीमा भएका व्यक्ति रेड क्रसका कुनै पनि तहमा सदस्य वा पदाधिकारी नरहने व्यवस्था छ। सोसाइटीले जारी गरेको अनुरोधमा विधानको व्यवस्था अनुसार गर्न भनिएको छ। नेपाल रेड क्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भन्दै टिप्पणी पनि गरेको छ।
0: माइतीहरूबाट सिंहदरबार घेराउ गर्ने घटेका दृष्टिविहीनहरूलाई प्रहरले बाटो नै रोकेको छ। सड़क कृषिलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका दृष्टिविहीनहरू सरकारले व्यवसाय गर्न नदिएको भन्दै 11 दिनदेखि धरना दिइरहेका छन्। सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रूपमा गर्नुपर्ने, युक्तिसाथ क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभए अहिले गर्दै आएको स्वरोजगार तथा सड़क संगीत तथा पेसा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारत सरकारले व्हाट्सएपको युजर नेम अर्थात प्रयोगकर्ता नाम सुविधा तत्काल लागू नगर्न नेतालाई आग्रह गरेको छ। अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध गर्ने जोखिम रहेको भन्दै सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्र मार्फत अनुरोध गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। नेताले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाममा मार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने नयाँ सुविधा विश्वमा ल्याउने घोषणा गरेको थियो। गोपनीयता बढाउने उद्देश्यले ल्याउन लागेको यो सुविधा भारतमा भने सबैगत समूहले नक्कली परिचय बनाएर प्रयोगकर्तालाई झुक्याउन सक्ने सरकारको चिन्ता छ। भारत व्हाट्सएपको सबैभन्दा ठूलो बजार हो। भारतमा 50 करोड़ भन्दा धेरै प्रयोगकर्ता छन्। पछिल्ला वर्षहरूमा साइबर ठगी तीव्र रूपमा बढ्दै गएको छ। सरकारी तथ्याङ्क अनुसार सन् 2025 भारतीय नागरिकले साइबर ठगीका कारण झण्डै 3 अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोरेका छन्। यो सन् 2021 तुलनामा झण्डै 40 गुणा धेरै हो। नेताले भने यो सुविधा भारतमा अझै शुरू नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार सार्वजनिक व्यक्तित्व र प्रमाणित खाताका प्रयोगकर्ता नाम पहिले नै सुरक्षित राखिएको छ, जसले नक्कली परिचय प्रयोगको जोखिम कम गर्नेछ। साथै प्रयोगकर्ता नाम प्रयोग गरे पनि व्हाट्सएप चलाउन फोन नम्बर अनिवार्य रहने र ठगी रोक्न बहुस्तरीय सुरक्षा संयन्त्र समावेश गरिएको कम्पनीले जनाएको छ।
0: दर्पणमा अब अखिल खबर। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सत्यदेव पोखरेलले अखिल नेपाल फुटबल संघ इन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाउनुको कारण अहिलेको सरकारको हस्तक्षेप मात्रै नभएको बताउनु भएको छ। मन्त्री परिषदको आजको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले विगतका सरकारदेखि नै इन्फामा हस्तक्षेप गरेकाले फिफाले निलम्बन गरेको बताउनुभयो। विश्वकप हेर्न जाने बेला हामीलाई रोकियो भन्ने तर्क मात्रै टिक्न भने उहाँको भनाइ छ। इन्फामा भ्रष्टाचार भएको भनेर उजुरी आएको विषयमा छानबिन भइरहेको पनि पोखरेलले बताउनुभयो। स्थानीय डिभिजनको कुनै पनि प्रतिष्ठा नगरेको अवस्था रहेको प्रस्ताव धेरै भइरहेको छ भनेर प्रश्न उठेकाले फुटबलको विकास गर्न नसकेको उहाँको भनाइ छ। आउँदा दिनमा एन्फामा राजनीतिक रूपमा नियुक्ति नहुने भन्दै उहाँले अब एन्फामा राजनीतिक हस्तक्षेप रोक्ने दावी गर्नुभयो। एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अपडा हुन नदिने उहाँको सूचना छ।
1: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पूर्व विजेता स्पेन र अस्ट्रिया खेल्दैछन्। अमेरिकाको लस एन्जलस संग्रहालयमा हुने यो खेल नेपाली समयअनुसार राति पौने 1 बजे शुरू हुनेछ। समूह एकको विजेता स्पेन र समूह दुईको उपविजेता अस्ट्रिया बीच विश्वकपमा यो दोस्रो भेट हो। यसअघि सन् 1978 विश्वकपमा अस्ट्रियाले स्पेनलाई 2-1 हराएको थियो। समग्रमा

0: सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दैलेखमा कर्णाली नदीमा हाइस खस्ता एकजनाको ज्यान गएको छ भने अरू यात्री बेपत्ता भएका छन्। सुर्खेतबाट कालीकोट हिँडेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको गाडी 11:30 बजेतिर चामुण्डा बिन्नासिनी नगरपालिका 7 कर्णाली राजमार्गको साङ्गेतरा नजिकै साङ्गेतरा स्थित कर्णाली नदीमा खसेको हो। दैलेख प्रहरीले गाडीमा 14 जना रहेको प्रारम्भिक जानकारी आएको भन्दै थप विवरण आउन बाँकी रहेको जनाएको छ। दुर्घटनामा भीड़मा अड्किएको अवस्थामा एउटा शव देखिएको भेटिएको भन्दै प्रहरीले गाडी र यात्रु नदीमा डुबेको भन्दै खोजी जारी रहेको जनाएको छ। गाडी सड़कबाट करिब 400 मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली पुगेर खोजी कार्य तीव्र बनाए पनि गाडी नदीको गहिराईमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन।
0: यसैबीच दुर्घटना भएको गाडी नदीमा डुबेको प्रहरीले जनाएको छ र यात्रुहरू 14 जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको भन्दै उनीहरूको खोजीको लागि गोताखोर परिचालन गरिएको प्रहरीले जनाएको छ। यता जुम्लामा चट्याङमा परि हिमा गाउँपालिका 2 का 19 वर्षीय रविन्द्र रावतको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय छोटा खक्रपाटनमा एनसेल टावर नजिकै परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्लाका सही चिरञ्जीवी दाहालले चट्याङ लागेर 20 वर्षीय बलबहादुर रोकाया र 35 वर्षीय जगत रोकाया घाइते भएको बताइएको छ। घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
1: कालीकोटको राजकोट नगरपालिकाले घर दैलोमा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। ज्येष्ठ नागरिक अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घर दैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। नगरपालिका कोडा नम्बर 6 45 जना, 7 25 जना, 8 18 जना र 9 34 जना गरी कुल 122 जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम साईले नगरपालिकाले ग्लोबल आईएमए ब्याङ्कसँगको सहकार्यमा घरदैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको बताउनुभयो। घरदैलोमा भत्ता पाएपछि ज्येष्ठ नागरिकहरू भने खुशी भएका छन्।
0: कुनै समय कर्णालीका नागरिकलाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता थियो। राम्रो उपचारका लागि नेपालगंज काठमाडौँ लगायतका शहर पुग्नुपर्ने अवस्था थियो। आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि त उपचार गर्न धेरै समस्या थियो, तर समयसँगै कर्णालीको स्वास्थ्य सेवामा परिवर्तन आएको छ। तर बीमा गरेका कर्णाली प्रदेश अस्पताल सुर्खेतले अहिले विशेषज्ञ सेवा दिन थालेको छ। मृगौला प्रत्यारोपणसम्मका सेवा सुर्खेतमै हुने गरेको छ। तर बीमा गरेका नागरिकहरूले सहज सेवा नपाएको गुनासो गर्दै आएका छन् भने अन्य व्यवस्थापनको पाटो पनि सुधार गर्नुपर्ने उनीहरूको माग छ। यी समस्या समाधानको लागि अस्पताल प्रशासनले कसरी काम गरिरहेको छ भनेर हामीले अस्पतालका निर्देशक गणेश थापासँग कुराकानी गरेका छौं।
2: अब हाम्रो भौतिक सुविधाको चाहिँ भवनहरूको चाहिँ प्रशस्त भयो, सम्पन्न भयो, अब भएन। अब हामीलाई ओपिडीको भवन त्यो ओपिडीमा साँगुरो भयो, भिडभाड बढी हुन्थ्यो, 50 बेडको ओपिडी भएको हुनाले अब हाम्रो चाहिँ अब यो 300 बेडको लागि फेमसाको भयो भने 5 तल्लो ओपिडी भवन पनि बन्दैछ, ठेटा लागिसक्यो, त्यहाँ पनि समाधान होला। अब हामीलाई सबभन्दा ठुलो चुनौती अहिले भनेको जनशक्तिको यो, किनभने अन्तर्गत भएन, प्रदेश अन्तर्गत भयो, प्रदेश अन्तर्गत चाहिँ अब लोकसेवा नखुलेको, एकपटक मात्रै स्थायी प्रकृतिको लागि विज्ञ डक्टरहरूको एकपटकमा लोकसेवा खुल्यो, 16-17 जना चाहिँ डक्टरहरू चाहिँ हाम्रो रिक्रुट भए। त्यही कारण अहिलेलाई चाहिँ हामी चाहिँ सबै छात्रवृत्ति करारको विशेषज्ञ डक्टरहरूमा निर्भर छौँ। हाम्रो छात्रवृत्ति करार भनेको फेरि संघ अन्तर्गत हुन्छ र संघले पठाउने हो। त्यसले गर्दाखेरि हाम्रो सबभन्दा ठुलो चुनौती भने जनशक्ति नै भयो, जनशक्ति प्रशस्त नहुने भएको, जनशक्ति पनि एउटा कुनै विभागमा एकजना मात्रै हुँदाखेरि ऊ बिदामा बस्दा अथवा कतै जाँदाखेरि सेवा अवरुद्ध भयो।
0: जनशक्तिको अभाव छ अहिले प्रदेश सरकारलाई
2: दिराख्नु पर्यो रेगुलर। अब किनभने वर्षमा एकपटक खुल्छ नि, अब यो वर्ष खुल्दै खुल्दैन होइन, वर्ष खुल्छ खुल्दैन, त्यसमा 11 त सबै खाली छन्।
0: अब नागरिकहरूको गुनासो पनि आइराखेका हुन्छ विभिन्न सामाजिक सञ्जालहरूदेखि, अब हामीहरूसँग पनि कुरा गर्दा त्यसरी गुनासो गर्नुभएको हुन्छ। प्रदेश सरकारको सेवा प्रवाह अझै सुधारिन सकेन भनेर उहाँहरूको गुनासो चाहिँ यो जनशक्ति अभावको कारणले त्यहाँ उहाँहरूले भनेअनुसार सेवा पाउन नसक्नु भएको
2: हो। एक नम्बरमा त जनशक्ति नै हो, विशेषज्ञ डक्टर नै कम भएपछि चाहिँ गुणस्तरीय सेवा अब त्यहाँ छिटो छरिटो सेवा पाउने कुरो भएन, किनभने भिडभाड बढ्ने भयो।

0: एकजना डाक्टरले चाहिँ धेरै बिरामी हेर्नु पर्यो, तर चाहिँ भिडभाड बढ्ने भयो, पालो कुर्नु पर्ने भयो, समयमा सेवा पाउनु छैन, अब पाउने भएन भने त्यो एउटा कुरा भयो भने अर्को कुरो चाहिँ समानुपातिक ऊ व्यवस्था पनि हुनु पर्यो कि, जस्तो चाहिँ अब यहाँ चाहिँ बिमा सेवा भन्ने त निशुल्क सेवा भन्नु त कसै न कसैले पैसा त तिर्नु पर्यो नि, अब बिमा सेवा भने त बिमाले पैसा हामीले चाहिँ बिमाले पैसा हामीले क्लेम हामीले सेवा दिए अनुसारको अहिले चाहिँ 50% पनि बिमा चाहिँ शोध भर्ना दिएको छैन,
1: बिमा कार्यक्रम नै त्यहाँ बिमा गरेको हामी, तर त्यहाँ बिमाबाट सुविधा पाउन अलिकति कठिनाइ भइरहेको छ भनेर
0: के हुन्छ भने बिमा गर्ने भनेको त सेवाग्राहीले चाहिँ के गरे के बुझ्नुपर्छ भने आवश्यक परेको चाहिँ सेवाग्राहीले पनि के हुन्छ भने बिमा भनेको लट्ठी परे जस्तो होइन, मेरो 1,10,000 बिताउन पाउनुपर्छ एक वर्ष भनेर चाहिँ बिमालाई त बिमा चाहिँ दिँदैन नि त दादा होइन, त्यसो हुनाले बिमाले पनि हामीले चाहिँ सेवा दिन्छौँ सेवा दिए बापत त बिमाले त सोध भन्न त हामीलाई दिनु पर्यो, औषधि त औषधि होइन हामीले चाहिँ मान्छेले हामीले औषधि पाएनौँ बिमाको भन्छ कतिले होइन, हामीलाई पनि गाह्रो लाग्छ उहाँको मुनाको, तर के हुन्छ औषधि त हामीले उत्पादन गर्दैनौँ बिमाले उत्पादन गरेर दिँदैन, औषधि कम्पनीले हुन्छ सप्लायरले दिन्छ, बिमाले पैसा दिएन हामीले चाहिँ हामीले क्लेम गरेको पैसा जति, जस्तो मानौ न इक्जाम्पल हामीले आज एउटा सेवाग्राहीलाई 1,000 औषधि दियौँ, 1,000 औषधि दिन त हामीलाई चाहिँ 10% 20% नाफाले 200 नाफा भयो होला नि त, 1,000 त बिमाले हामीलाई दिएपछि त 800 रुपियाँ हामीले चाहिँ औषधि कम्पनीलाई दिन्थ्यौँ होइन, 200 हामीले राख्थ्यौँ र फेरि उसले चाहिँ अर्को पैसा औषधि पठाइदिन्थ्यो त्यहाँबाट, अब हामी चाहिँ बिरामी उसलाई बिमा औषधि कम्पनीलाई चाहिँ बग्रुता दिन नसक्ने अवस्था आएपछि त्यहाँ उसले कसरी पठाउँछ र निशुल्क बाँड भने त पठाउँदैन औषधि कम्पनीले, सबै कुरो त्यो हुन्छ नि बिमा त के हुन्छ नि बिमाको पनि कस्तो भइदियो भने चाहिँ अनावश्यक चाहिँ टेस्ट गराउन आउने सेवाग्राही पनि अनावश्यक जाँच गराउन आउने गर्दाखेरि चाहिँ के हुन्छ भने हामीले त गराउँदैनौँ भन्नु त मिलेन,
1: अब प्रदेश सरकारले गौरवको रूपमा त्यो प्रदेश अस्पताललाई लिइराखेका हुन्छ प्रत्येक वर्ष त्यो बजेटमा, यो वर्षको बजेटमा चाहिँ आउँदो वर्षको लागि प्रतिष्ठानको रूपमा विकास गर्नको लागि कानूनी तर्जुमा गर्ने भनेर नीतिगत रूपमै बजेटमै प्रस्तुत गरेको अवस्था छ, यो प्रतिष्ठान बनाउनको लागि अहिले प्रदेश सरकारको सामर्थ्य पुग्छ कि पुग्दैन?
0: अब प्रतिष्ठान चाहिँ अब पहिलेदेखि चाहिँ नीतिहरू कार्यक्रममा आएको हुनाले नीतिन्त त अहिले पनि त राखेको होला नहटाएको होला होइन, अब प्रतिष्ठान बनाउँदाखेरि चाहिँ अब प्रतिष्ठान बनाउने के को लागि भन्ने हुनुपर्छ कि त्यसले उद्देश्य हुनुपर्छ, प्रतिष्ठान बनाएर जस्तो प्रदेश अस्पताललाई हाम्रो प्रदेश अस्पताल बनाइयो तर दरबन्दी ओएनएम गर्ने दरबन्दी अनुसारको चिकित्सक राख्न सके त यो नेपालको अस्पताल बनाएर मात्रै भयो नि त, भवन मात्रै खण्डहर हुन्छ त भनेर चाहिँ भोलि प्रतिष्ठान किन बनाउने भन्यो भने चाहिँ प्रतिष्ठान बनाउँदा बनाएपछि त के हुन्छ भने खर्च त बढ्छ नि होइन, खर्च बढ्छ, प्रतिष्ठानका पदाधिकारी हुनुहुन्छन् अफिस हुन्छन् त्यहाँ सेवा सुविधा दिनु पर्यो त्यो खर्च पनि एउटा बढ्छ भने सँगसँगै प्रतिष्ठानले गर्दाखेरि चाहिँ त्यसले उत्पादन पनि गर्छ त, यहाँ विज्ञ डक्टर उत्पादन गर्यो भने त्यसले खर्चलाई मात्रै तुलना गरेर भएन, त्यो कुरो त सरकारले आफ्नो आवश्यकता बोध गर्नु पर्यो, यहाँको चाहिँ विज्ञ डक्टर उत्पादन गरेर हाम्रो चाहिँ दसैँ जिल्लाहरूमा चाहिँ विज्ञ डक्टर जिल्लामा बसेर जनताहरूलाई विज्ञ सेवाहरू उपलब्ध गराउने घर दैलोमै सेवा उपलब्ध गराउने उद्देश्य लिएर प्रतिष्ठान बनाउँछु र त्यो लक्ष्य लियो भने त अब खर्च र भोलि हुने फाइदा तुलना गर्यो भने त फाइदा गरिरहेछ अन्त खर्च त हुन्छ नि होइन।
2: उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतका निर्देशक गणेश थापा, धेरी खबरसँग कुराकानी गर्नुहुँदै।
3: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
4: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो, गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
6: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
6: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन
3: तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
5: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउँ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484-2156।
7: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाँच्दै।
8: सन्देश, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
9: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0883-522-253 र मोबाइल नम्बर 98-586-56-455।
11: सूचना
12: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
11: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 0883-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97054-67-993।
12: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
13: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
14: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
13: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
14: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
13: नेपाल टेलिकम, राष्ट्रको संचार।
15: सबैको मन सुने
13: रेडियो भेरी FM।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले सुर्खेतबाट कालीकोट जाँदै गरेको हाइस दैलेख खण्डको कर्णाली नदीमा खस्यौं। एकजनाको ज्यान गयो, अरू यात्रीको खोजीका लागि गोताखोर परिचालन। जुम्लामा चट्याङमा परि एकजनाको मृत्यु, अरू 2 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं।
11: अब बाँकी खबर, 5 वर्षदेखि अल्पत्र अवस्थामा रहेको मोगु र हुम्ला जोड्ने कर्णाली नदी माथिको दोमुखे मोटरेबल पुल तत्काल निर्माण गर्न स्थानीयले माग गरेका छन्। 1 वर्षभित्र पुल बनाइसक्न उनीहरूले विभागीय मन्त्री तथा सचिवलाई दबाव दिइरहेका छन्। पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अलपत्र पारेपछि भ्रष्टाचार विरूद्ध जरा अभियानका युवाहरूले कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयलाई ध्यान आकर्षण पत्र बुझाएका छन्। मन्त्री शेरबहादुर बुढा र मन्त्रालयका सचिव अर्जुन कुमार बमलाई अभियानका संयोजक आशिष देवकोटालाको नेतृत्वमा पत्र बुझाइएको हो। पटक पटक न्याय थप गर्दा समेत पुल नबनेपछि स्थानीयले शास्ति भोग्नु परेको गुनासो गरेका छन्। काम शुरू नगर्ने कम्पनीलाई तत्काल कानूनी कार्यवाही गरी स्पष्ट कार्य योजना र अधिकतम एक वर्षभित्र पुल निर्माण गर्न लिखित प्रतिबद्धता समेत माग गरिएको छ। पूर्वाधार विकास कार्यालय मुगुले दोमुख बोटर हेबल पुल निर्माणका लागि 2078 साल मंगिर 14 गते सञ्जीवनी निर्माण सेवा प्रणालीसँग 15,93,00,000 लागत सम्झौता गरेको थियो। अन्तिम पटक 2081 साल असोज 5 गते म्याद थप गरी निर्माण अवधि 2083 साल जेठ 30 गतेसम्म पुर्याएको भन्दै अभियानका संयोजक देवकोटाले सम्झौता भएको झण्डै 5 वर्ष पुग्न लाग्दा पनि निर्माणले सन्तोषजनक गति लिन नसकेको बताउनुभयो। विवाहहरूको निरन्तर दबावपछि पूर्वाधार विकास कार्यालय मुगुले 1008 गते सार्वजनिक सूचना जारी गर्दै कम्पनीलाई 15 दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। कर्णाली करिडोर हुँदै नाचेलान्डा सीमा क्षेत्रतर्फ जोडिने सम्भावित व्यापारिक तथा रणनीतिक मार्ग भएका यो दोमुखे पुललाई कर्णालीकै महत्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा हेरिएको छ।
2: सल्यानको बनगाड कुपिनी नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन भन्दै 3 महिने एडभान्स सिलाई कटाई सिप विकास तालिम दिएको छ। तालिम सफलतापूर्वक पूरा गरेको सहभागी महिलाहरूलाई नागरिकले नगरपालिकाले सिलाई मेसिन समेत वितरण गरेको छ। एडभान्स तालिममा सहभागी महिलाहरू यसअघि आधारभूत सिलाई कटाई तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका थिए। थप व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एडभान्स तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
11: बर्दियाको राजापुर नगरपालिका एक दौलतपुर र कैलालीको टिकापुर जोड्ने कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि आवत जावत गर्न स्थानीयलाई सहज भएको छ। पुल बनेसँगै वर्षौंदेखि राजापुर नगरपालिकावासीको कैलाली टिकापुर जानका लागि ढुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता समेत हटेको छ। राजापुर र टिकापुरवासीलाई सहजै आवत जावतका लागि झोलुङ्गे पुल निर्माण गरिएको हो। त्यस्तै 15,73,00,000 लागतमा पुल निर्माण पूरा भएको हो। झोलुङ्गे पुल निर्माण पछि टिकापुर बजार जान सहज भएको राजापुर नगरपालिका वडा नम्बर 1 मुर्ग हवाका शान्ति सुनाले बताउनुभयो।
2: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
15: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकै प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
2: यो साल त ढुक्क भयो है बुढी।
17: हो नि, अघिल्लो साल सम्झिँदा त कहाँले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
2: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
18: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
19: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
20: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: गर्यौं अब लागौं बाँकी खबरतर्फ। डिभिजन वन कार्यालय बाँकेले चालू आर्थिक वर्षमा विभिन्न प्रजातिका 6,78,000 भन्दा बढी बिरुवा उत्पादन गरेको जनाएको छ। डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताले चालू आर्थिक वर्षमा विभिन्न प्रजातिका 6,78,172 बिरुवा उत्पादन गरिएको बताउनुभयो। एक वर्षीय तर्फ 5,88,872 र बहुवर्षीय तर्फ 89,300 गरी कुल 6,78,172 बिरुवा उत्पादन गरिएको उहाँको भनाइ रहेको छ।
11: बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइमा ढिलाइ भएपछि दुई दिनको पानीले किसानलाई के राहत भएको छ। बाँकेका भूभागमा सिंचाइ र भूमिगत पानीको प्रयोग भई रोपाई गरे पनि अधिकांश किसानहरूले गर्न सकेका छैनन्। आकाशे पानी परेपछि दुई दिन यता करिब 10% रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताउनुभयो।
2: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। फिफा विश्वकप 2026 आयोजक अमेरिकाले बोस्निया हर्जेगोभिनालाई 2-0 गोल अन्तरले पराजित गर्दै अन्तिम सोह्रमा स्थान सुरक्षित गरेको छ। गोलकर्ता फोलारिन बालोगुनले रातो कार्ड पाएर मैदान छाडे पनि घरेलु टोली अमेरिकाले राम्रो प्रदर्शन गर्दा जीत दर्ता गर्यो। 45 मिनटमा बालो गुनले गरेको प्रहार गोलमा परिणत भएपछि पहिलो हाफमा अमेरिकाले 1-0 अग्रता बनायो। खेलको 64 मिनटमा टारिफ मुहारे मोभिजलाई फाउल हानेको कारण रेफ्रीले बालो गुनलाई सिधै रातो कार्ड दिएपछि अमेरिका 10 जनामा समेटिए पनि बोस्निया हर्जेगोभिनाले यसको फाइदा उठाउन सकेन। यस्तै बेल्जियम अमेरिका क्वार्टर फाइनलमा प्रवेशका लागि जुलाई 6 बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले भने सेनेगललाई 3-2 हराउँदै अन्तिम 16 प्रवेश गरेको हो। रोमाञ्चक खेलमा 2 गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम 16 पुग्न असफल रहेको छ।
11: स्पेन समूह यसको विजेता र अस्ट्रिया समूह जेको उपविजेताको रूपमा नकआउटमा पुगेको छ। सन् 2010 विजेता स्पेन र अस्ट्रिया बीच विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै दुई टोली बीच अन्तर्राष्ट्रिय फुटबलमा 16 पटक प्रतिस्पर्धा भएको छ। यसमा स्पेन 9 र अस्ट्रियाले 4 खेल जितेको छ भने 3 खेल बराबरीमा रोकेका छन्। भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुने भएको छ। यस्तै दुई टोली बीच अहिलेसम्म 10 पटक प्रतिस्पर्धा भएकोमा पोर्चुगल 7 र क्रोएसिया 1 खेलमा विजय भएको छ भने 1 खेल बराबरीमै सकिएको छ। यस्तै 9:45 भोलि बिहान स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
11: सुर्खेतबाट कालीपुर जाँदै गरेको हाइस दैलेखको दैलेखण्डको कर्णाली नदीमा खसै एकजनाको ज्यान गयो। अरू यात्रीको खोजीका लागि गोताखोर परिचालन।
2: जुम्लामा चट्याङमा परि एकजनाको मृत्यु, अरू दुईजना घाइते।
11: प्रदेश अस्पताल सुर्खेतमा विगत भन्दा सुधार, अझै व्यवस्थापन पाटोमा ध्यान दिन सेवा गराएको माग।
2: र विश्व कप फुटबलमा अमेरिका, इङ्ल्याण्ड र बेल्जियम अन्तिम स्वरूपमा प्रवेश, अन्तिम स्वरूप पुग्ने 10 टोलीको टुङ्गो लाग्यो। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
1: यो हो बदियाको आवाज,
21: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम।
22: यति बेला साँझको 7 बजेको छ।
23: ए रामलौटन भाइ, के गर्दैछौ?
24: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
25: हजुर,
24: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
25: हस् बाबा।
26: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
24: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
26: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
24: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
26: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
24: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
26: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
24: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
27: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
28: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
29: खुशीको खबर,
30: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ।
29: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
31: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
29: साइना मेडिकल हलका सेवाहरू,
28: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
31: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
30: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा विषा जाँच गरिन्छ।
31: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
29: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
30: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
29: खुशीको खबर,
0: बस्तीमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, दार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
3: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
29: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक निर्दयी प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। नेपाल स्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरीलाई डिजिटल फोरेन्सिक ल्याब सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा असार 16 गते आयोजित कार्यक्रम बीच उक्त उपकरणहरू हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अमेरिकी दूतावासले डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवं विकासको लागि उन्नत डिजिटल फोरेन्सिक उपकरणहरू विशेष सफ्टवेयर र प्राविधिक सहयोग समेत प्रदान गर्दै आइरहेको चर्चा गर्दै यस किसिमका सहयोगहरू दुई देश बीचको विश्वास मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्ब समेत भएको बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै यस उपकरणहरूको सहयोगबाट डिजिटल प्रमाणहरूको प्राप्ति संरक्षण तथा विश्लेषणमा थप स्पष्टता एवं सहजीकरण हुने बताउनुभयो। यस्ता उपकरणहरूको सहयोगबाट प्रविधि जन्य अपराध अनुसन्धानमा थप मदत पुग्ने र आपतकालीन अवस्थामा छिटो छरितो परिणाम संकलनमा समेत मदत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणहरूले नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं प्रमाण संकलनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
0: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहको प्रमुख आतिथ्यतामा असार 16 गते आयोजित कार्यक्रम बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत प्राविधिक आधारभूत तालिम 34 समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक अनुज भण्डारी, सर्वद्वितीय एवं प्रहरी कार्यवाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डाक्टर राजकुमार श्रेष्ठ, सर्वतृतीय एवं कवाच प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक बसन्त समाल मगर, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डाक्टर ज्योति शर्मा, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायब निरीक्षक डम्बर सार्की र चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक सन्तोष चन्दलाई पुरस्कार एवं प्रमाण पत्र प्रदान गर्नुभयो। साथै उहाँले तालिम सम्बन्धी गतिविधि समेटिएको पुस्तक संकल्पको विमोचन समेत गर्नुभयो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक आधारभूत तालिम सम्पन्न गरेकोमा हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जीवनको शुभकामना समेत दिनुभयो। नेपाल प्रहरीमा प्राविधिक समूहले अपराध नियन्त्रण एवं अनुसन्धान, प्रहरी कार्य, विपद व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका संगठनको मुख्य जिम्मेवारीका क्षेत्रहरूमा अतुलनीय सहयोग पुर्याउँदै आएको चर्चा गर्दै तालिमबाट आर्जित पेशागत ज्ञान, सिप र कौशललाई सम्पूर्ण प्रशिक्षार्थीहरूले मन, वचन र कर्मले आफ्नो कार्यक्षेत्रमा लागू गर्दै उच्च स्तरको कार्य सम्पादन गर्न निर्देशन दिनुभयो। राज्यले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्न सक्ने दक्ष तथा योग्य जनशक्ति उत्पादनको लागि प्रतिष्ठान सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले शब्द उच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनु भएको थियो। 2082 माघ 21 गतेबाट संचालित 100 दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक 24 जना, प्राविधिक प्रहरी नायब निरीक्षक 11 जना र प्राविधिक प्रहरी सहायक निरीक्षक 28 जना गरी कुल 63 जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन्।
1: अपराध समाचार। अवैध लागू औषध अफिम जस्तो देखिने पदार्थ करिब 4 किलोग्राम सहित रुकुम जिल्ला भूमे गाउँपालिका 2 बस्ने 40 वर्षीय विरोध बुढा र रोल्पा जिल्ला थवाङ गाउँपालिका 2 बस्ने 31 वर्षीय जानपुरा झाँक्री मगरलाई रुकुम जिल्ला सिस्ने गाउँपालिका 6 असार 16 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 26,710 ट्याब्लेट र नगद 50,000 रूपियाँ सहित सिन्धुलीका 20 वर्षीय युवराज खत्री समेत 2 जनालाई काठमाडौँ महानगरपालिका 13 असार 16 गति प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 6,700 ट्याब्लेट सहित ओखलढुङ्गा जिल्ला माने भन्ज्याङ गाउँपालिका 2 23 वर्षीय ग्रीष्मा राई र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका 3 28 वर्षीय सहकुल बानियालाई काभ्रे जिल्ला बनेपा नगरपालिका 8 असार 15 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 3,790 ट्याब्लेट र डाइक्लोमाइन 3,790 ट्याब्लेट सहित धनकुटा जिल्ला सहित भूमि गाउँपालिका 7 बस्ने 23 वर्षीय अजित कार्की र 19 वर्षीय उज्जवल राईलाई सोही ठाउँबाट असार 15 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 600 ट्याब्लेट र डाइजेपाम 3 एम्पुल सहित चितवन जिल्ला इच्छा कामना गाउँपालिका 3 39 वर्षीय कृष्ण गुरूङलाई काठमाडौँ महानगरपालिका 14 असार 16 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ओपिडोल 490 ट्याब्लेट र स्पास पेन 490 ट्याब्लेट सहित उदयपुर जिल्ला त्रियुगा नगरपालिका 6 बस्ने 21 वर्षीय दीपक राज पोखरेल र 25 वर्षीय पूरण मगरलाई सोही नगरपालिका 5 असार 14 गते प्रहरीले पक्राउ गरेको छ भने अवैध लागू औषध गाँजा करिब 775 किलोग्राम सहित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 1 बस्ने 33 वर्षीय परीक्षण कुँवरलाई धनकुटा जिल्ला साँगुरी गढी गाउँपालिका 6 असार 15 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 6 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पाकी 48 वर्षीय मेनुका ढुङ्गाना, सिन्धुपाल्चोकका 31 वर्षीय सञ्जु तामाङ, सिन्धुलीकी 38 वर्षीय सुमित्रा कोइराला, 37 वर्षीय रञ्जना कोइराला, गोर्खाका 32 वर्षीय सन्तोष तामाङ र मोरङका 51 वर्षीय धात्री प्रसाद पोखरेल रहेका छन्। पक्राउ परेका मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 7,50,000 रूपियाँ, सञ्जुले ग्रीस पठाइदिन्छु भन्दै 8 पीड़ितहरूबाट 43 लाख रूपियाँ, सुमित्राले अस्ट्रेलिया पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 3 लाख रूपियाँ, रञ्जनाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 2 लाख रूपियाँ, सन्तोषले सर्बिया पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 2,84,000 रूपियाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै 2 पीड़ितहरूबाट 12 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट असार 16 र 17 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका 42 वर्षीय वाङदी लामा, रामेछापका 38 वर्षीय ललित बहादुर तामाङ, धादिङकी 34 वर्षीय सन्तोषी लामा, काठमाडौँ चन्द्रागिरी नगरपालिका 8 बस्ने 41 वर्षीय रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 बस्ने 29 वर्षीय शरीफ गिरी रहेका छन्। पक्राउ परेका मध्ये वाङदीले अजरबैजान पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 50,000 रूपियाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 2,50,000 रूपियाँ, सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 15 लाख रूपियाँ, रामदासले यूएई पठाइदिन्छु भन्दै 7 पीड़ितहरूबाट 45 लाख रूपियाँ र शरीफले क्यानाडा पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 20 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले वाङदीलाई काठमाडौँ महानगरपालिका 4 असार 14 गति, ललित बहादुरलाई काठमाडौँ महानगरपालिका 12 र सन्तोषीलाई काठमाडौँ महानगरपालिका 15 असार 13 गते, रामदासलाई काठमाडौँ महानगरपालिका 14 असार 12 गते र शरीफलाई काठमाडौँ महानगरपालिका 15 असार 15 गते पक्राउ गरेको हो।
1: लुटपाटमा संलग्न रहेको अभियोगमा 4 असार 14 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ धापासी बस्ने सिन्धुपाल्चोक जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका 3 43 वर्षीय रामशरण दमाई, काठमाडौँ टोखा नगरपालिका 1 बस्ने 38 वर्षीय सविन खवास, पर्सा जिल्ला ठोरी गाउँपालिका 4 43 वर्षीय लक्ष्मी गोले र सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका 5 46 वर्षीय शेरबहादुर मोक्तान रहेका छन्। शेरबहादुरको कोठामा पीड़ितलाई असार 9 गते 5-6 समूहमा आएका मानिसहरूले प्रहरी हौ भनी डर त्रास देखाई धाक धम्की दिए हत्कडी लगाई 10,95,000 रूपियाँ, मोबाइल र बैंकको चेकहरू ढाका चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूको साथबाट नगद 2 लाख रूपियाँ समेत बरामद गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक निर्दयी।

0: रूपा रूपा
1: हजुर हजुर के भयो
0: यहाँ हेर त पल्लो घरको कुकुरले आज पनि बर्बाद गरेछ नि
1: के गरेछ फेरि त्यसले
0: आज फेरि अर्को कुखुराको चल्ला खाइदिएछ नि
1: हो र भए भरको चल्ला जति त यही कुकुरलाई हुने भयो नि अब
0: अब यो अलक्षिण कुकुरलाई के गर्नुपर्छ मैले जानेको छु
1: छोडिदिनुस् पशु नै हो नि के थाहा छ र त्यसलाई
0: अनि पशु भएर पशुको ठाउँमा बस्नु पर्यो नि खै त्यो लट्ठी दियो त लखा लखा दुःख पनि कति दिन सकेको हो यसले कहिले के विराम गरेको छ कहिले के गरेको छ लजा
2: दिपेश काका यो कुकुरले तपाईँलाई पनि दुःख दियो कि के हो कुट्दै हुनुहुन्छ त
0: हेर्नु रोशन आजसम्म तीनवटा कुखुराको चल्ला खाइदियो
2: हो त यसले त गाउँभरिका मान्छेलाई दुःख दिन थाले त यो कुकुरलाई त मार्न पर्छ काका हिजै मेरो बहिनीलाई पनि टोकेछ यसले
0: गएर त यसलाई त यत्तिकै छाड्यो भने अरूलाई समेत दुःख दिन्छ
2: तपाईँ लट्ठीले हान्नु है काका म एउटा भिडियो बनाउँछु फेसबुकमा हालिदिन्छु म अनि भिडियो भाइरल हुन्छ मलाई पनि कन्टेन्ट बन्छ ल हान्नुहोस् त हान्नुहोस् त
3: ले बाबु तिमीहरूले के गरेको आज पनि कुट्यौ मेरो कुकुरलाई
0: कुट्ने मात्र होइन अब तपाईँको कुकुरलाई त खाल्डोमा पुर्छु पनि कुकुर पाल्नेले कुकुरलाई बाँधेर राख्न सक्नु पर्यो नि यसरी छोडेर हुन्छ
3: होइन के बिगार गरेर मेरो कुकुरले र यसरी मराना छन् नहुने गरी पिटेको ह
0: के गरेन भन्नु न तपाईँको कुकुरले आज पनि अर्को कुखुराको चल्ला खाएछ
2: त्यही त हिजो मेरो बहिनीलाई टोक्यो आज काकाको कुखुरा खायो लास्टै दुःख दिन पो थाले त हौ एक दिन होइन दुई दिन होइन कहिले कसलाई टोकेको छ कहिले कसको के खाइदिएको छ अनि यसलाई नकुटेर के गर्नु त बाजे
3: यस्तो निर्भय व्यवहार गर्नु त भएन नि बाबुहरू बरु म तिम्रो कुखुराको चल्लाको पैसा तिर्छ क्या रे
0: पैसाको धाक नदेखाउनुहोस् है बुवा गल्ती भयो भन्नु त कता हो उल्टै ठुल्ठुला कुरा कुकुर पालेपछि घरमै बाँधेर राख्नु पर्यो नि छिमेकमा छोडेर हुन्छ
3: कुकुर त मरे जस्तो पो छ त नातिले कस्तो रहरले ल्याएको यो कुकुर अब उसलाई मैले के भन्ने यो अब प्राणीमा यस्तो अपराध त नगरेको भए हुन्छ नि तिमीहरूलाई
0: ए मैले कुकुर मारेर अपराध गरे अब के गर्छौ त मलाई ल गर बुढा
3: पख तिमीहरूलाई के गर्नुपर्छ मैले जानेको छु

0: सर, हामीलाई यहाँ किन ल्याउनु भएको? हामीले त खासै कुरै बुझेनौ नि।
1: त्यही त, हामीले के गरेका छौँ र सर?
2: ए, के गर्यौं रे? तपाईँहरूका विरुद्ध तपाईँको छिमेकीले उजुरी दिनुभएको छ।
0: उजुरी? के को उजुरी छ?
2: अनि त्यो कुकुरलाई तडपाई तडपाई मार्ने तपाईँहरू नै होइन त? सामाजिक सञ्जालमा पनि भिडियो भाइरल भएको छ, हेर्नुहोस् त।
0: अनि त्यो कुकुरले त एकदमै दुःख दिएकोले एक दुई लाठी मात्र हानेको हो सर। त्यसमा प्रहरी कार्यालय नै धाउनु पर्ने के छ र सर?
2: ए, त्यसो पो, हेर्नुहोस्, पशु हो, बोल्न सक्दैन भन्दैमा त्यसरी क्रूरतापूर्वक हत्या गर्न पाइँदैन। त्यो कानून विपरीत हो भन्ने कुरा सायद तपाईँहरूलाई थाहा थिएन होला।
0: सर, एक पटकलाई गल्ती भयो, त्यो कुकुरले पनि मेरा तीन चारवटा कुखुराको चल्ला खाइदियो। घरि कसलाई टोक्ने, घरि सामान बोकेर हिँड्ने गरेर साह्रै दुःख दिएपछि रिसको झोकमा त्यस्तो गरेको हो सर।
2: घरमा पालिएको पशुले त्यस्तो व्यवहार गर्नु भनेको कुनै रोग लागेर पो हो कि? उपचार गर्न सकिन्थ्यो नि, अथवा बाँधेर पनि त्यसको जोखिम कम गर्न सकिन्थ्यो होला। हामी त चेतनशील प्राणी हौ नि। यसरी कुनै पनि पशु पक्षीलाई कुनै पनि किसिमको निर्दय व्यवहार गर्नु, हत्या गर्नुलाई मुलुकी अपराध संहिता 2074 अपराध मानेको छ।
0: हो र सर, आवेशमा आएर यो सब भइहाल्यो, तर हामीलाई यसो गर्नु अपराध हो भन्ने पनि थाहा थिएन सर। हामीलाई एकपटक माफ गरिदिनुहोस् न।
2: कानून थाहा थिएन भनेर पाइँदैन, कानूनले तोकेको सजाय त भोग्नै पर्छ, बुझ्नुभयो? मुलुकी अपराध संहिता 2074 परिच्छेद 27 पशुपन्छी सम्बन्धी कसुरको व्यवस्था गरिएको छ। दफा 291 अनुसार कसैले कुनै पशु पक्षीलाई कुटपिट गर्ने, क्षमता भन्दा बढी भारी बोकाउने, सामर्थ्य भन्दा बढी दौड़ाउन लगाउने, रोगी वा वृद्ध पशुलाई जबरजस्ती काम लगाउने, हानिकारक वस्तु खुवाउने वा अन्य कुनै किसिमले यातना दिने वा निर्दय व्यवहार गर्नु कानून विपरीत हो। यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई 3 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। एटिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक निर्दयी। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, सन्तोष पौडेल र दीपक राज विश्वकर्मा।
3: अवस्थाई नै सामग्री सँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र मिनरवा भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774। ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश, पर्ख न कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
2: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
4: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
7: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: एक सूचना नेटवर्क CIM।
2: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न शुरू, अबका योजनाबारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्।
4: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
3: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
5: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको।
3: र कियेभमाथिको पछिल्लो रूसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने शपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साँझपखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यस क्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3 साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
4: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ़ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो 77 जिल्लामा 753 वटै पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
3: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गाधनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
4: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौँ र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँहरूलाई जग्गा उपलब्ध गराइन्छ भने अब यस्तो बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
3: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोखानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
4: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
3: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
4: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौँ ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौँ भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
3: अब अर्को चाहिँ एकतिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोज्या जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराख्या देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
4: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि सञ्चार माध्यममा जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँहरूलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साविकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढ़िराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः जानेलाई प्राथमिकता साथ अगाडि बढ़ाइन्छ।
3: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि चिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
4: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्, अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाइको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर, अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
7: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
4: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
3: उनी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको थम्याई छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अर्यालले बताए।
5: सबै एप्सहरूमा होइन, पेड भर्सनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि चाहिँ कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि, चिठी पत्रहरू पनि सामाजिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता फ्री एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब नेटसाइट गर्नलाई रोकेको।
3: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
8: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल त्यति गाह्रो पनि छैन। एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ। तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ, सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन। जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
3: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अर्याल भन्छन्,
5: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ, अथवा मोबाइलमै पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
3: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, रूसी सेनाले गएराती युक्रेनको राजधानी कियेभमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई कियेभका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्यक्त, मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
6: कियेभ शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको कियेभको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
1: हस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।